0: खुशीको खबर।
1: तपाईं हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822186576।
0: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू?
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
5: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: मेरी आमोइनी, घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
13: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
12: मेरी आमोइनी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
13: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङटुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
7: हामी कहाँ साल, सिसौ, असना, सालको चौका, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
14: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ।
7: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9585723894, 9584814894।
15: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
16: सृजना नर्सरी एन्ड एग्रोफार्म।
15: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
16: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
15: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
16: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
15: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9134411448।
17: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
18: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
19: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
18: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
16: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
20: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ। विज्ञापन शाखा, रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0825218847
21: र 0825218780।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 30 गते शनिबार, अगस्त 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बालगृहमा रहेका बाल बालिकाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन, उपसमितिको प्रतिवेदन संशोधन सहित पारित, जिन्जी आन्दोलनलाई राजनैतिक सम्झौताका रूपमा स्वीकार गर्ने सरकारको तयारी।
1: आज चार प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। धानमा लागेको रोग किराको नियन्त्रणका लागि जथाभावी विषादीको प्रयोग नगर्न विज्ञको चेतावनी। किसानहरू भने पर्याप्त मल नपाएर तनावमा।
0: अस्पतालमा हुने हरेक मृत्युको अब वास्तविक कारण खुलाउनु पर्ने। रौतहटबाट भारतको झारखण्ड पुगेका तीन नेपाली तीर्थयात्रीको मृत्यु। ग्यासको अवैध कारोबार रोक्न जिल्ला प्रशासन कार्यालय सक्रिय भन्दै।
1: कंगोमा इबोला प्रकोप अहिलेसम्मकै घातक बनेको विश्व स्वास्थ्य संगठनको दावी। युक्रेनले रूसको अन्न भण्डारणमा आक्रमण गर्दा तीन जनाको मृत्यु। कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 265 पुग्यो।
0: र नेपाल भलिबल लीग भदौ 19 27 गतेसम्म काठमाण्डुमा। राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण लिने। पौडी टोली पनि भारतको बेंगलुरूमै तयारीका लागि आज जाँदै।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आज खबरको सबैभन्दा शुरूमा, खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनको लागि आयल निगमले नै त्यो ग्यासको आपूर्तिका लागि बिक्री वितरण गर्न थालेको प्रसंग।
1: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक विदाको दिन आज 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डु र नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागेको हो। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहल, राधास्वामी परिसर कृतिपुर, राधास्वामी भवन वसुन्धरा परिसर, यातायात कार्यालय परिसर चाभेल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिनेछ। निगमको टेकु परिसरमा नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सगर सिद्धार्थ श्री र हिमाल ग्यास वितरण गरिने भएको छ। त्यस्तै यातायात कार्यालय परिसर चाबेलमा नेपाल र एचपी ग्यास वितरण हुनेछ। त्यस्तै राधास्वामी कृतिपुर स्थित नेपाल एचपी एभरेस्ट सुगम श्रीमाया श्रीकृष्ण साई बाबा र ओम ग्यास वितरण गरिने भएको छ। राधास्वामी वसुन्धरा परिसरमा नेपाल एचपी एभरेस्ट सुगम भानु र ओम ग्यास वितरण गरिने आयोग निगमले जनाएको छ। त्यस्तै पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलमा नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सगर हिमाल एसटीसी लोकप्रिय र सूर्य ग्यास वितरण गरिने निगमले जनाएको हो। अति आवश्यक पर्ने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म ती ठाउँबाट ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। पहिलो चरणमा ती ठाउँबाट ग्यास वितरण गर्ने र अन्य ठाउँमा पनि शुरू गरिने निगमले जनाएको हो। स्थानीय डिपोबाट पनि निरन्तर ग्यासको वितरण भइरहेको समेत निगमले बताएको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले आज ग्यास लिन कति उपभोक्ता आउनुहुन्छ त्यसका आधारमा अन्य दिनका लागि वितरणको तयारी गरिने समेत बताउनु भएको छ। आधा तौलबाट पूर्ण तौलको सिलिण्डरमा जाँदा बजारमा माग भन्दा अभाव भएमा पछिल्लो बढ्दा अभाव भएकोमा पछिल्लो समय ग्यासको आयात नियमित भइरहेकाले अभाव क्रमशः कम हुँदै जाने समेत उहाँले बताउनु भएको हो।
0: यसबीच ग्यास आपूर्ति सहज बनाउन सरकारले नियमित भन्दा मासिक 10,000 टन ग्यास थप गर्ने आयातको स्वीकृति दिन भारतलाई पत्राचार गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले आगामी महिनाका लागि हाल स्वीकृत कोटा भन्दा 10,000 बढ़ी ग्यास दिन परराष्ट्र मन्त्रालय मार्फत भारतलाई पत्राचार गरिएको जानकारी दिनुभयो। ग्यास आपूर्ति सहजताका लागि आगामी 3 महिनासम्म 10,000 टन भन्दा बढ़ी ग्यास दिन भारतलाई पत्राचार गरिएको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, हाल नियमित रूपमा मासिक 49,500 टन आपूर्ति भइरहेकोमा 3 महिनाका लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको छ। अहिले आयल निगमले मासिक 45 देखि 48,000 टन ग्यास आयात गरिरहेको छ, तर साउन महिनाका लागि भने 49,500 टन कोटा निर्धारण भएको छ। साउनमा आयात परिमाण बढ़ाएकाले स्वीकृत कोटा 49,500 टन भन्दा बढ़ी ग्यास आयात हुने निगमले जानकारी दिएको छ। संसदको उद्योग र वाणिज्य तथा श्रम र आपूर्ति सम्बन्ध समितिले ग्यास सिलिण्डरको ट्र्याकिङ गरी नियमन गर्न निर्देशन दिए लगतै आवश्यक गृह कार्य पनि शुरू भएको मन्त्रालयले जानकारी दिएको छ। संसदीय समितिको निर्देशन लगतै 24 र 26 साउनमा ट्र्याकिङको काम गर्ने सेवा प्रदायकसँग छलफल भएको र सिलिण्डरको स्टक स्थान र आवागमनलाई व्यवस्थित रूपमा निगरानी गर्ने योजना बनाइएको मन्त्रालयले दावी गरेको हो। शुरूमा म्यानुअल इन्भेन्टर र स्टेशन लोकेशनबाट प्रणाली लागू गर्ने र त्यसपछि 3-4 वटा उद्योग मा क्यूआर परीक्षण गरी देशभर विस्तार गर्ने योजना बनाइएको छ। यसैबीच उद्योग मन्त्रालय आयल निगम र ग्यास उद्योगीको प्रतिनिधि सम्मिलित क्विक रेस्पोन्स टीममा फोन गरेर ग्यास नपाएको गुनासो गर्ने 3444 जना उपभोक्तालाई पनि ग्यास उपलब्ध गराइएको छ। 50 भन्दा बढ़ी डिलरमा अनुगमन गरिएको ग्यास उद्योगीसँग निरन्तर छलफल गरेर आयात बढ़ाइरहेको उद्योगबाट समानुपातिक हिसाबले डिलरमा ग्यास पठाएको सिलिण्डरको ट्र्याकिङ गर्ने काम शुरू भएको लगायतका प्रगति विवरण पनि मन्त्रालयले हिजो सार्वजनिक गरेको छ र देशैभरका जिल्ला प्रशासन कार्यालय हरूले पनि त्यसको अनुगमन र केही कमी कमजोरी देखिएमा कार्यवाहीको कामलाई तीव्रता दिएको देशभरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण खुलाउनुपर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशभरका सरकारी सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ व्यवस्था शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयले यो कार्यविधिको पूर्ण विवरण हिजो मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यस प्रणालीले मृत्युको प्रारम्भिक मध्यवर्ती र अन्तिम कारण खुलाउनुपर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमा वा मृत अवस्थामा ल्याइएका र सब परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएको हो। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले यसले आफन्तीमा प्रष्टता दिने र यसअघि हुने गरेका विभिन्न घटनाहरूमा कमी आउने समेत बताउनुभयो।
0: मनसूनी विपदबाट बितेको 4 महिनामा 85 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोको जोखिम पनि उस्तै रहेकाले सावधानी अपनाउन सरोकारवाला निकायले अनुरोध गर्दै आएका छन्। मनसून जन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको मृत्यु भएको हो। गत वैशाख 1 देखि 29 साउनसम्म बाढ़ीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षातका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। मनसून जारी रहेकाले बाढ़ी पहिरो लगायतका विपदको जोखिम अझै कायम छ। यी विपदमा परि 9 जना बेपत्ता छन्, 196 जना घाइते र 1735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जानकारी दिएको हो। गत वर्ष मनसून जन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यतिबेला बाढ़ीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको मृत्यु भएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढ़ी पहिरोबाट विभिन्न जिल्लामा जनधनको क्षति बढ़ेको छ। बिहिबार राति प्रहरी पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। सुनसहरी गाउँपालिका 2 गामको फलबाङ टोलमा राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 बजे प्रहरी सहितको टोलीले पुरिएका स्थानीय 77 वर्षीय बीरू घरतीमगर, उहाँको श्रीमती 68 वर्षीय सनी घरतीमगर र छिमेकी 70 वर्षीय लली घरतीमगरको शव फेला पारेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उक्त ओडाकै मंगरारूमा घरभित्र बसेको अवस्थामा 64 वर्षीय लामी घरती मगरलाई पनि पहिरोले पुरेको थियो। उहाँको पनि हिजो शव फेला पारिएको रोल्पाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिनुभएको छ। आज पनि विभिन्न 4 वटा प्रदेशका केही स्थानमा धेरै ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसमविद डेभिड ढकालले यस्तो जानकारी दिनुभयो।
3: साउन 30 गते शनिबारको लागि चाहिँ देशका हिमालय पहाडी भूभाग केही स्थानमा मध्यम वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी र पश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेस प्रेस साथै कोशी बागमती र गण्डकीको छेउ पराई भएको चाहिँ थोरै स्थानमा मध्यम वर्षा सम्भावना देखिन्छ। त्यसको लागि बागमती गण्डकी र कर्णाली पुछको पहाड़ी भुवा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भुवाको एक दुई स्थानमा चाहिँ भारी वर्षा सम्भावना पनि देखिएको छ।
0: यसैबीच रौतहटबाट भारतको झारखण्ड स्थित बाबा धामतर्फ बोलबम यात्रामा गएका तीन नेपाली तीर्थयात्रीको बस दुर्घटनामा मृत्यु भएको छ। झारखण्डको सतगावा क्षेत्रमा हिजो बिहान तीर्थयात्री सवार बस ट्रकसँग ठोकिँदा गरूडा नगरपालिका छका 60 वर्षीय नवल किशोर जयसवाल, उहाँको श्रीमती सुन्दर बाला देवी र 12 वर्षीय शिवम महतोको मृत्यु भएको हो। दुर्घटनामा बसमा सवार 15 जना घाइते छन्। उनीहरूको सतगाव स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। बसमा करिब 45 जना नेपाली तीर्थयात्री रहेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचारका लागि पनि सरोकारवाला निकायसँग समन्वय भइरहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धानबालीको राम्रो स्याहार नहुँदा पर्ने प्रभाव,
4: अक्सिक्लोराइड स्प्रे गर्न लगाउनुहोस् अथवा गर्नुहोस्, त्यसले गर्दाखेरि फल्स स्मोटको समस्या देखिँदैन। यदि गर्नु भएन भने धानको क्वालिटी घट्छ र त्यसपछि धान यो व्यापारीले पनि किन्दैन र आफूलाई खान पनि अनुपयुक्त जस्तो हुन जान्छन्। एउटा कुरा,
0: पर्यटन प्रवर्धनका लागि स्थानीय सरकारहरूको सक्रियता बढ्दै किसानहरू भने पर्याप्त मल नपाएर तनावमा, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
6: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
5: हामी कहाँ उपलब्ध सेवाहरू,
7: दाँत निकाल्ने,
5: नयाँ दाँत राख्ने,
7: झिक्न नपर्ने गरी दाँत राख्ने,
5: दाँत भर्ने, दाँत सफा गर्ने,
7: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
5: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
8: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105 97 72।
6: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ड लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
10: बाध्य हुन्छन्
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नागरिकको पहिलो पृष्ठमा कांग्रेसमा नेता फेरिए, रोकिएन विग्रह शीर्षकमा खबर प्रकाशित छ। 8 दशकमा पनि झुट फुटको चक्र उस्तै बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कांग्रेसले 8 दशक पार गरेको छ। 8 दशकमा कांग्रेसमा धेरै नेता आए गए तर पार्टीभित्रको फूट जुट र फेरि फूटको चक्र भनी जारी रहेको छ। अस्पतालमा सेवाग्राहीको भीड़ गुणस्तरीय सेवामा चुनौती शीर्षकमा पवित्र सुनाले लेख्नुभएको खबर पनि प्रकाशित छ भने सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज एमालेका चार मन्त्री नियुक्त कर्णाली प्रदेश भागभण्डा मन्त्रालय भागभण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै शीर्षकमा पनि खबर प्रकाशित छ।
0: त्यसै गरी कान्तिपुर दैनिकले छापेको छ किशोर श्रेष्ठ पक्राउसँगै उब्जिएको प्रश्न शीर्षकमा दया दुदराजले लेख्नु भएको खबर हो। स्याउको स्वाद जाँच्न रिफ्र्याक्टोमिटर बोकेर जुम्ला खटिए प्राविधिक शीर्षकमा दिवी बुढाले जुम्लाबाट लेख्नु भएको खबर छापिएको छ। बगैँचामा लटरममा फलेका स्याउ बेच्न जुम्लाका किसानले हतारो छ। नेपालगंज वीरेन्द्रनगर लगायतका शहरबाट व्यापारीहरू स्याउ किन्न दैनिक स्थानीयको दैलोमा धाइरहेका छन् तर जुम्ली स्याउको पहिचान र गुणस्तर कायम गर्न सरोकारवालाले काँचो स्याउ बजार नपठाउने निर्णय गरेका छन्। सोही कारण कृषि प्राविधिकहरू स्याउको दानाको गुणस्तर परीक्षण गर्न रिफ्र्याक्टोमिटर बोकेर बगैँचा धाइरहेको खबरमा उल्लेख गरिएको छ। अर्को खबर छापिएको छ देउबा पक्षको छुट्टै राष्ट्रिय भेला कांग्रेस एकजुट बनाउने दावी शीर्षकमा सुरक्षा निकायबारे सांसद सुनारको अभिव्यक्तिले रासोपा भित्रै तरंग शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका सम्बन्धमा दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुधन गुरूङले आलोचना गर्नुभयो। सभामुख डीपी अर्याल र रासोपा सभापति रवि लामिछानेले पनि यसबारेमा चासो लिनुभएको उल्लेख गरिएको छ। निजी क्षेत्रका 74 बुदा मध्ये आधा मात्र पूर्ण कार्यान्वयन शीर्षकमा अर्को खबर भित्री पन्नामै छापिएको छ। नाइमा एक्सपोका 4 दिनमा 1,00,000 भन्दा बढ़ी सहभागी भएको बारेमा पनि खबर उल्लेख गरिएको छ। मुख्यमन्त्री बानियाले भदौ 1 गते विश्वासको मत लिने बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। जलन पीड़ितलाई निशुल्क उपचार शीर्षकमा सिन्धुलीबाट लेखिएको खबर छ। सिन्धुलीका 2 स्थानीय तहले आगलागी तथा अन्य कारणबाट हुने जलनका बिरामीको उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने भएका जिल्लाका 9 स्थानीय तह मध्ये कमलामाई र दुधौली नगरपालिकाले यस्तो निर्णय लिएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ। आज शनिबार विभिन्न 5 ठाउँबाट ग्यास दिन लागिएको बारेमा उल्लेख छ भने अर्को खबर सर्वसाधारणका लागि खुला गरिँदै नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग शीर्षकमा बहुज प्रसाद यादवले लेख्नु भएको छ। आगामी सोमबारदेखि साना सवारी साधनलाई सुरुङ मार्गभित्र ओहोर दोहोरको अनुमति दिने तयारी गरिएको हो। सुरुङ मार्ग प्रयोग गरे बापत सवारी साधनका प्रकार हेरेर 60-600 रूपियाँसम्म शुल्क भने बुझाउनु पर्नेछ। सेवा सुधार्न निर्देशन शीर्षकमा अर्को खबर छ भने फेरिँदै अपराधको शैली शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर पनि गोर्खापत्र दैनिकमै छापिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा कांग्रेस देउबा समूहको राष्ट्रिय भेला महाधिवेशनको मिति नतोकी सर्वोच्चको फैसला पर्खने रणनीति शीर्षकमा छ भने सम्पत्ति विवरण नबुझाउने 5265 नाम अख्तियारमा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। अख्तियारले असुल्नेछ जनही 10,000 जरिवाना रोल्पामा फेरि पहिरो 2 दिनमा 14 मृत्यु 3 अझै बेपत्ता शीर्षकमा खबर छ। बाजुरामा पनि पहिरोले घर पुरिएको छ 1 मृत्यु भएको छ 2 घाइते भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा प्रहरी नेतृत्वमाथि संसदीय समितिमा आक्षेप र अमर्यादित व्यवहार शीर्षकमा कमल राज भट्टले लेख्नु भएको छ। काठमाण्डु विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त हुनुभएको पनि अर्को खबर छापिएको छ। त्यसै गरी 10,000 टन ग्यास आयातको लागि अनुरोध गरिएको बारेमा खबरमा उल्लेख गरिएको छ भने बजेटमा निजी क्षेत्रसँग सम्बन्धित 74 मुद्दा मध्ये 34 कार्यान्वयन शीर्षकमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ 4 सातादेखि तातोपानी नाका अवरूद्ध भएको छ। सुन्दर श्रीसले लेख्नु भएको सिन्धुपाल्चोकको खबर हो। नेपाल चीन बीचको उत्तरी नाका तातोपानी क्षेत्रमा पर्ने अरणीको राजमार्गको 12 विशे कोदारी सड़क खण्डका विभिन्न स्थानमा सड़क भएपछि 4 साता यता तातोपानी नाका ठप्प भएको हो। प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले कारागार व्यवस्थापन मानव अधिकारको अवस्था र अनुसन्धान प्रक्रियामा सुधार गर्न सरकारलाई निर्देशन दिएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको हिजोको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं अरू कैदी बन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेश भएको प्रतिवेदन 2083 परिमार्जन सहित अन्तिम रूप दिने निर्णय गरिएको छ। त्यसै गरी बैठकमा गृहमन्त्री सुधन गुरूङले समिति बैठकमा मर्यादित भएर प्रश्न गर्न पनि सांसदसँग अनुरोध गर्नुभयो।
1: साझा खबरमा अब विदेशका खबर। कंगोमा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा घातक बनेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओले 2026 यो प्रकोप हालसम्मकै गतिमा अघि बढ़िरहेको र सन् 2014-16 प्रकोपलाई समेत उछिन्ने बताएको हो। सन् 2014-16 इबोला प्रकोपमा कम्तीमा 11,000 जनाको मृत्यु भएको थियो। यस वर्ष 15 मेमा यो प्रकोप घोषणा गरिएको थियो। त्यसै त कम्तीमा 4,300 जना संक्रमित पुष्टि भएको छ भने 2,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। प्रकोप पूर्ण रूपमा अन्त्य हुने सम्भावना न्यून बन्दै गएको डब्ल्यूएचओले चेतावनी दिएको छ। युक्रेनले रूसको नोभोरिस्क बन्दरगाहमा गरेको ड्रोन तथा क्षेप्रास्त आक्रमणमा दुई प्रमुख अन्न निर्यात टर्मिनलमा क्षति पुगेको छ। ब्ल्याक सीमा रहेको रूसको नौसैनिक अड्डामा समेत युक्रेनले आक्रमण गरेको हो। आक्रमणमा 8 वर्षीय बालकसहित 3 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 265 पुगेको छ। भग्नावशेषमा फँसेका मानिसहरूको खोजी जारी रहँदा 500 भन्दा बढ़ी विपत्ता रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उद्धृत गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आगामी भदौ 19-27 गतेसम्म आयोजना हुने भएको छ। आयोजक केडीया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि संचालन हुने जानकारी दिएको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नु अघि भारतमा तयारी गर्ने भएको छ। नेपाल क्रिकेट संघले हिजो टोलीलाई विदाई गरेको छ। क्यानले प्रिमियर लीगको लागि सन्दीप लामिछानेको कप्तानीमा 14-सदस्यीय टोलीको घोषणा गरिसकेको छ। नेपाली पौडी टोलीले आसन्न 20 एसियाली खेलकुदको तयारी पनि भारतको बेंगलुरूमै गर्ने भएको छ। एक महिने प्रशिक्षणका लागि 5 खेलाड़ी सहित 7-सदस्यीय टोली आज त्यसतर्फ जानेछ। खेलाड़ीमा पुरूषतर्फ जार्डेन श्रेष्ठ, अभिव प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुआना लामा र आर्या महर्जन रहनु भएको छ। प्रशिक्षकमा रत्नलाल महर्जन र व्यवस्थापकमा शिरीष गुरूङ पनि सहभागी हुनुहुन्छ।
1: धान बालीमा देखिएको समस्या र समाधानका लागि ध्यान दिनुपर्ने कुरा दिनुपर्ने विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: पानस्थ मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डण्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
13: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
11: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
13: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
11: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
12: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 डाङ, फोन नम्बर 0825219904।
14: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: अनुपयुक्त जस्तो हुन जान्छन्। एउटा कुरा, पोटासको कमी व्यापक रूपमा देखिएको छ किसानको खेतहरूमा, होइन? त्यसै कारणले पोटासको समुचित मात्रा यदि खेतमा पोटास हाल्नु भएको छैन र पात पहेलो छ भने बुझ्नुहोस् खेतमा पोटासको कमी छ, पोटास हाल्नुहोस्। त्यसपछि 2-2.5 किलो कट्ठा प्रति अथवा 2.5-3 किलो कट्ठा प्रति रोपनीमा दिन सकिन्छ पोटास। त्यसै गरी युरियाको कमी छ कि पोटासको कमी छ त्यो मैले पहिले नै वर्णन गरे, पात कस्तो किसिमको पहेलो भएको त्यो छुट्याएर मात्र गर्नुहोला। अर्को समस्या पहाड़मा विशेष गरी ब्लास्टको समस्या, मरुवाको समस्या देखिएको छ, व्यापक रूपमा समस्या देखियो भने हिनोसान अथवा कासुगामाइसिन 2 ml प्रति लिटरका दरले छर्यो भने 2 चोटी कम्तीमा छर्नुहोला, त्यसपछि यो समस्या समाधान हुन्छ। तराईमा चाहिँ ब्याक्टेरियल लिफ ब्लाइटको समस्या व्यापक रूपमा देखिन्छ।
15: त्यो भनेको कस्तो हुन्छ?
4: पात माथिबाट नै खरानी कलर हुँदै आउने, सुक्दै जाने, है, माथिबाट नै सुक्दै जान्छन्। त्यो समस्या छ भने स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिजिन, साइक्लिन, यो चाहिँ यो ब्याक्टेरिसाइडहरू हुन्छन्, त्यो चाहिँ 1.5 ml प्रति लिटर पानीको दरले स्प्रे गर्यो भने यो समस्या समाधान हुन्छ। तर सबभन्दा राम्रो उपाय के हो भने हामीले बिउ प्रमाणित स्रोतबाट लिनुपर्छ, सरकारले सिफारिश गरेको बिउ लिनुपर्छ, र त्यस्तो बिउ लिँदाखेरि उपचार गरेको बिउ लिनुपर्छ। त्यस्तो बिउ हामीले लिन्छौँ, क्वालिटी सिड भनौँ, गुणस्तरीय बिउ लियो भने किसानका थुप्रै समस्याहरू समाधान हुन्छ र 20-25% स्वतः उत्पादन बढ्न जान्छ।
15: धान गोड्ने समयमा चाहिँ किसानले के गल्ती चाहिँ गर्नु हुँदैन जसले धान उत्पादनमा चाहिँ प्रत्यक्ष अब प्रभाव पार्छ?
4: किसानले चाहे, किसान दाजुभाइले अहिले के गर्ने भने धान गोड्ने बेलामा उहाँको खेतमा चाहे लेबरको अभाव छ, श्रम श्रमिकको अभाव छ भने उहाँले झारनाशक विषादी, जस्तै हामीले सोडियम बिस्पाइरिबेक नोम्नी गोल्ड भन्यौं, त्यो उहाँले स्प्रे गर्न सक्नुहुन्छ। मात्रा मिलाएर मात्र छर्नुहोला, मात्रा धेरै बढाएर गर्नुहुन्छ धेरै झार मर्छ, धेरै मात्रा त्यस्तो सोच गर्नु हुँदैन, त्यसले धानमा, धानको पाटमा, धानको बोटमा चाहिँ नकारात्मक प्रभाव पारेर उत्पादन सबभन्दा उत्तम उपाय हो। हातले जहाँ चाहिँ कमर्सियल खेती छ, जहाँ चाहिँ श्रम शक्तिको अभाव छ, त्यहाँ चाहिँ विषादी हाल्दाखेरि जहिले पनि विशेषज्ञको सल्लाह लिएर मात्र हाल्नुहुन्छ भने झारपात पनि हट्छ र यो समस्या पनि समाधान हुन्छ।
0: धान बाली विज्ञ वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशवाहसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: बाल गृहमा रहेका बाल बालिकाको मानव अधिकार संरक्षण गर्न संसदीय समितिको निर्देशन, उपसमितिको प्रतिवेदन संशोधन सहित पारित, झेन्जी आन्दोलनलाई राजनैतिक सम्झौताका रूपमा स्वीकार गर्ने सरकारको तयारी,
0: आज विभिन्न 4 प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान, धानमा लागेको रोग किराको नियन्त्रणका लागि जथाभावी विषादीको प्रयोग नगर्न बिगेको चेतावनी, किसानहरू भने पर्याप्त मल नपाएर तनावमा,
1: अस्पतालमा हुने हरेक मृत्युको अब वास्तविक कारण खुलाउनु पर्ने, रौतहटबाट भारतको झारखण्ड पुगेका 3 नेपाली तीर्थयात्रीको मृत्यु, ग्यासको अवैध कारोबार रोक्न जिल्ला प्रशासन कार्यालय सक्रिय बन्दै,
0: कंगोमा इबोला प्रकोप अहिलेसम्मकै घातक बनेको विश्व स्वास्थ्य संगठनको दावी, युक्रेनले रूसको अन्न भण्डारमा आक्रमण गर्दा 3 जना रूसको अन्न भण्डारणमा आक्रमण गर्दा 3 जनाको मृत्यु, कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 265 पुग्यो,
1: र नेपाल भलिबल लीग भदौ 19 गतेदेखि 27 गतेसम्म काठमाडौँमा हुने, राष्ट्रिय क्रिकेट टोलीले भारतमा प्रशिक्षण लिने, पौडी टोली पनि भारतको बेंगलुरूमै तयारीका लागि आज जाँदै।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, पछिल्लो समयमा खाना पकाउने ग्यासको देशभरमा नै अभाव जस्तो देखिएको छ, र सरकार र सरोकारवाला निकायले भने उद्योगी व्यवसायीले नै ग्यास सिलिण्डर लुकाएको भन्दै धरपकड़ गरिरहेका खबर पनि सार्वजनिक भइराखेका छन्। एउटा खुल्ला स्थान छ जहाँ 3 जना व्यक्ति छन्, बीचमा रहेका व्यक्ति व्यवसायी उद्योगी जस्ता देखिन्छन् र वरपर 2 जना प्रहरी अधिकारी जस्ता व्यक्ति छन्। दुवै प्रहरी अधिकारीले नाक थुनेका छन् र एक एकवटा हात समातेर अगाडि भगाउन खोज्दैछन्। बीचमा रहेका व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, धरो धर्म ग्यास लुकाएको छैन हजुर, अलि अपच मात्रै भएको हो क्या।
1: हौस् प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद, दैलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्, नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा? के भयो?
5: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
4: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुल्सीपुरमा प्रसुन ट्रेडर्स कतै छ नि? सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चौक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
7: होइन कालो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
8: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त
7: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू?
10: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
12: यतिखेर हाम्रो ब्रेसमा नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर उदय शमशेर राणा हुनुहुन्छ। राणाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
13: गुड मर्निङ, धन्यवाद।
12: अब नेपाली कंग्रेसको अहिलेको अवस्था, यो फेरि इतर पक्षको भेला चलिरहेछ, हिजोबाट शुरू भयो। तत्कालीन पूर्व सभापति शेरबहादुर देउवालाई सभापतिकै हैसियतमा चुनदेवीमा राखिया छ। यसले कंग्रेसलाई एकजुट बनाएर अगाडि बढाउने प्रयत्न गर्यो कि झन् गिजोले?
13: होइन, यो त पक्कै पनि झनै गिजोलेको छ। होइन, अब हामीले भनेका थियौं यो भेला नगरेर वार्ता गरौं, कुरा गरौं, छलफल गरौं भन्ने कुरा हामीहरूले पहिलेदेखि गरेका थियौं। तर यो कुरा गरेर छलफल गरेर वार्ता समिति बनाउने भन्ने कुरा पनि हाम्रो एक किसिमको अण्डरस्ट्याण्डिङ भएको थियो। तर वार्ता समितिमा उहाँहरूको तर्फबाट को बस्ने त्यो नाम नआइसकेपछि त्यो वार्ता हुन सकेन। अब इन्फर्मली सबैले सबैसँग गर्यो, फर्मली वार्ता गरेर टुङ्गाउ भन्ने हाम्रो चाहना थियो। तर वार्ता टोलीको नाम हामीसँग नआइसकेपछि त्यो वार्ता हुन सकेन। हिजोको त्यो भेलाले पार्टीलाई एकता गराउने वातावरण अझै गिजिएको छ भन्ने मलाई लाग्छ।
12: तर अहिले चाहिँ जस्तो अब यो संवाद सहकार्य यसको संवादहीनता यसलाई चाहिँ अलिकति मिलाउने कुरा जस्तो पूर्व सभापति नेपाल आइसके पछाडि उहाँलाई चाहिँ स्वागत गर्ने विषय सानेपामा होइन भित्राउने विषय अलिकति सभापतिले फराकिलो छाती राख्नुपर्ने हो नि त होइन यो अवस्थामा।
13: फराकिलो छाती भन्ने यो ब्रड टर्म हो। फराकिलो छाती भनेको के? हामी फराकिलो छाती नै गर्छौं। हामीले हाम्रो केन्द्र कार्य समितिको मिटिङमा फर्मली उहाँलाई स्वागत गरेको छौं। मेरै फेसबुक पोस्टमा अरू नेताहरूले पनि उहाँलाई फेसबुक पोस्टबाट पनि स्वागत गरेको छ। त्यो भीड़मा गएर मात्र कोहीको छाती फराकिलो हुन्छ भन्ने मलाई लाग्दैन होइन, अथवा भीड़मा गएर मात्र कोहीलाई इज्जत दिएको भन्ने मलाई लाग्दैन। यो भीड़ले मात्र यो पार्टीले यो पार्टीमा केही समस्या देखेको छ त्यो समस्या मिल्छ भन्ने मलाई लाग्दैन। यो पब्लिसिटी स्टन्टले मात्र यो पार्टी मिल्छ भन्ने मलाई लाग्दैन। त्यसैले मिलाउने पार्टी मिलाउने नै हो। पार्टीमा विवाद आएको इस्यूलाई सहजीकरण गर्ने र सबै मिलेर पन्ध्रौं महाधिवेशन गरिदिने हो भने यो स्टन्टहरू भन्दा पनि व्यावहारिक रूपमा हामीहरू बसेर कुरा मिलाउन जरूरी छ, कुरा गर्न जरूरी छ, यो फर्मल कुराहरू पनि गर्न जरूरी छ, इन्फर्मल कुराहरू पनि गर्न जरूरी छ। केही हदसम्म इन्फर्मली हामीले धेरैसम्म कुरा सबैले सबैसँग, किनभने हामीहरू त एउटै पार्टी हो, हामी पार्टी फुटिसकेका छैनौँ। यो मिसकन्सेप्सनमा कोही पनि नगए हुन्छ। अलिकति हाम्रो विशेष महाधिवेशनलाई मान्यता दिने कि नदिने भन्ने इस्यु मात्र हो र अदालतले त्यो मान्यता दिइसकेको छ। त्यही आधारमा हामी चुनावमा गइसकेको छौं। निर्वाचन आयोगले त्योभन्दा पहिला हामीलाई आधिकारिकता दिएर चुनाव लडिसकेको छौं। अब जो जो नेताहरू चुनाव लडेको छौं अहिले आएर मान्यता मान्दिन भन्छ, त्यसैले अलिकति यो अलिकति अंग्रेजीमा अलिक चाइल्डिस खेल भयो भन्ने पनि मलाई लाग्छ र अरू भन्दा पनि अलिकति यसमा पब्लिसिटी स्टन्ट केन्द्रित भयो भन्ने यो कुरा मलाई लाग्छ।
12: अब आधिकारिकता विवाद त सर्वोच्चको पूर्ण इजलासमा प्रवेश गरेको छ नि त, निर्णय त जे पनि हुनसक्छ, फैसला जे पनि आउन सक्छ। अब चौधौं महाधिवेशनलाई नै आधिकारिकता मानेर अगाडि बढ़ौं, पन्ध्रौं महाधिवेशन पहिलेकै नेतृत्वले गर्छ भन्ने डाक्टर प्रकाश शरण महर्जीको प्रस्ताव थियो हिजो यही कार्यक्रम मार्फत।
13: हो, अब त्योभन्दा पहिला उहाँहरूको मिटिङ शुरू हुनु पहिला पनि हाम्रो जुन पुरानो प्रस्ताव हाम्रो तपाईँको वैशाख 4 गतेको निर्णय पछि त्यसको लगभग 15-20 दिनपछि हामीले एउटा प्रस्ताव 7 बुँदे प्रस्ताव विश्व प्रकाश शर्माले राख्नुभयो हिजो, त्यो पुरानो प्रस्तावलाई हामीले दोहोऱ्याएको छौं। त्यो 7 बुँदेमा नभएको चीज एउटा छुट्टै स्टेयरिङ कमिटी जस्तो बनाएर अधिवेशनलाई निष्पक्ष कसरी बनाउने र अधिवेशन सम्बन्धी कुरा मात्रलाई त्यो स्टेयरिङ कमिटी जो सभापतिकै नेतृत्वमा हुन्छ त्यसलाई कसरी बनाउने भनेर हामीले कुराहरू अगाडि बढाउने प्रस्ताव हिजो हामीले प्रस्ताव फेरि पहिला हामीले उहाँहरूलाई पर्सनल रूपमा दिएको थियौं र यसपालि चाहिँ हामीले हाम्रो केन्द्र कार्य समितिको मिटिङमा मीडियालाई बोलाएर यो सार्वजनिक गरेको छ। एउटा न्यारेटिभ चाहिँ क्रिएट एउटा भ्रम के क्रिएट गरेको छ भने सभापति मिलाउनु पर्ने, सभापतिले मिलाउनै चाहेन मिलाउनै चाहेन भन्ने कुरो त्यो नमिलाउन चाहेको होइन। हाम्रो प्रस्ताव हामीले पठाएको छौँ,
12: ठ्याक्क अहिले यो एकदमै नयाँ प्रस्ताव के छ जो कुरा चाहिँ सँगै एउटा बनाउन सकिन्छ उहाँहरूले पनि त्यो मान्ने, उहाँहरूले त भन्नुभएको छ नि त अहिले अब 14 महाधिवेशनमै जाउँ, देउबाकै नेतृत्वमा चाहिँ 15 महाधिवेशन गरौं, किन टाउको दुखाउनु छ र अब पुनरावलोकनमा गइसकेका छ मुद्दा भन्ने उहाँहरूको सर्टकट प्रस्ताव छ क्या?
13: होइन, हाम्रो पनि धेरै लामो प्रस्ताव छैन। 14 महाधिवेशन 14

0: हामी फर्मल रूपमा वार्ता गरौँ न, हाम्रो पक्षबाट दुईजना तीनजना कति हुन्छ साथीहरू, उहाँहरूकोबाट पनि वार्ता टोलीमा साथीहरू राखौँ, वार्ता गरौँ, छलफल गरौँ, यो टुङ्गाउँ निर्वाचन प्रक्रियाको झन्झटमा किन जाने? दुई दुई चोटि तीन तीन चोटि गइसक्यौँ, निर्णय हाम्रै पक्षमा आउने हो होइन, त्यसमा डाउट हामीलाई लाग्दैन, जे पनि आउन, किनभने तपाईँले अलिकति लजिकली पनि कुरा गर्नुपर्छ, जे पनि आउन सक्ने भन्ने कुरा हुँदैन, त्यो त भोलि बाढी पहिरो पनि आउन सक्छ होइन, त्यो त जे पनि हुन सक्छ, त्यो जे पनि तिर नजाउँ, सर्वोच्च अदालतले गरेको जुन निर्णयहरू छ त्यो अधिकांश जुन पुनरावलोकनमा जान्छ त्यो पुनरावलोकन पहिलाकै निर्णय सदैव भएर आउने चलन छ र हाम्रो अदालत हाम्रो मुद्दा यति बलियो छ त्यसैले यसमा हामीहरू चाहिँ ढुक्कै छौं र ठिकै छ जे पनि हुन सक्छ तुतु मे गर्नुभन्दा पनि हामीले भनिसकेका छौं हाम्रो पुरानो प्रस्ताव तीन महिना अगाडि दिएको दुई महिना अगाडि दिएको प्रस्ताव त्यो कायमै छ होइन त्यसलाई अझै सहजीकरण बनाएर छुट्टै एउटा चुनाव गराउनको निम्ति एउटा स्टेयरिङ कमिटी हाई लेभल स्टेयरिङ कमिटी बनाउने भनेकै छौं र त्यसमा पनि उहाँहरूलाई चित्त बुझ्या छैन भने बसेर कुरा गरौं भनेकै छौं र मेरो एउटै आग्रह छ वार्ता अथवा फर्मल टकबाट भागेर कोही नहिनु साक्षी नै मिलाउने हो भने यहाँ यो किसिमको कार्यक्रम गरेर यो मिल्ने होइन झन् फुट्ने परिस्थितितिर जान्छ तर उहाँहरूले बोल्दा मिलाउनु पर्छ भन्ने छ तर मिलाउने यो स्टन्टको निम्ति मात्र होइन भाषणको निम्ति मात्र होइन पब्लिक कन्जम्पसनको निम्ति मात्र होइन साँच्ची नै मिलाउने भए बसेर कुरा गरौं हामी खुला छौं कतिजनाको नाम पठाउने पठाओस् होइन उहाँहरूले पठाउनुहोस् हामीले राख्छौ वार्ता शुरू गरौं कुरा टुङ्गाउँ किन अनावश्यक त्यो दस ठाउँमा बोल्दै हिँड्ने अब यसको बाहेक अहिले त्यो किसिम यो किसिमको भेला र सेला नभएको भए तपाईँले आज मलाई फोन गरेर यो भन्दा पनि अलिकति यो देशको परिस्थितिको बारे अझै प्रोडक्टिभ डिस्कसन हुन्थ्यो भन्ने मलाई लाग्छ तपाईँसँग कुरा गर्न त मलाई खुसी लागेको छ तर यो भन्दा पनि अहिले त यो आन्तरिक पार्टीको किचोलोमा नेपाली जनता र विशेष गरेर यो युवाहरू इन्ट्रेस्टेडै छैन उनीहरूलाई त आफ्नो डेली लाइफमा अहिले तपाईँको ग्यासको लाइन लागिरहेछ महँगी बढिरहेको छ समस्या आइरहेको छ हाम्रो अर्थतन्त्र छिनबिन भएको छ तपाईँको तराईमा त्यत्रो समस्या केही दिन अगाडि देखे त्यतातिर केन्द्रित हुनु सट्टा हामी काङ्ग्रेस अल्झिरहेछौं र तपाईँको मलाई अचम्म लागेको होइन यो कानुनी कुरा यो तपाईँको अदालतको यो अदालतको कुरा निर्वाचन आयोगको कुरा त्यो एक ठाउँमा छ तर राजनीति गर्ने मान्छेको अलिकति नैतिकता पनि हुनु पर्यो जो साथीहरू जो नेताहरू चुनाव एउटा सभापतिलाई मानेर चुनाव लड्न गएको छ र त्यो चुनाव सकिसकेपछि मान्दिन भनेको छ के नैतिकता छ बाँकी यसमा किनभने चुनाव भनेको कानुनी लडाई मात्र होइन चुनाव भनेको नैतिकता पनि हो पोलिटिक्स भनेको तपाईँको यो अदालतमा मात्र गरिन्न पोलिटिक्स भनेको तपाईँको केन्द्र कार्य समितिको मिटिङको माइनुटको मात्र कुरा आउँदैन पोलिटिक्स भनेको एउटा नैतिकताको कुरा पनि आउँछ पहिलो र तीनै उहाँहरू मोरली गुमाउनु भएको छ
1: तर अब चाहिँ शेरबहादुर देउवा आइसके पछाडि चाहिँ कंग्रेसले एकताको सन्देश दिन सक्यो वा चाहिँ उहाँ पनि गुटको सभापतित्व ग्रहण गरेर बस्नुभयो
0: अब म यसमा धेरै टिप्पणी गर्न चाहदिन
1: तर उहाँको प्लेटमा सभापति शेरबहादुर देउवा देख्दै थिए म चुनदेवीमा
0: अब त्यो अब म के भनौँ होइन अब मैले तपाईँले ठिक कमेन्ट गर्नुभयो तर म अहिले पार्टीको सहमहामन्त्री होइन र हामी मध्ये पनि अलिकति यो पार्टीलाई कुद्न दिँदैन भनेर भोकली मैले जताततै बोलिरहेको छु अब मैले नै त्यसमा बढी टिप्पणी दिएँ भने यसले वातावरण अहिले उहाँहरूले खलबलाउन खोजिरहनु भएको छ त्यसमा नै अलिकति मलजल हुन्छ भन्ने मलाई लाग्छ

0: अब तपाईहरुले नै भन्नुस्, अब अदालतको अहिले जुन पुनरावलोकन गर्ने निर्णयमा पनि अहिलेको नेतृत्वलाई कायम राखेर कायम राख्ने भन्ने निर्णय दिएकै छ, त्यसैले आजको दिनसम्म सभापति को हो भन्ने विवाद छैन।
1: ए सभापति त गगन कुमार थापा नै हुनुभयो अहिलेसम्मलाई, तर त्यो पुनरावलोकनमा गइसके पछाडि चाहिँ चौधौं महाधिवेशनकै नेतृत्व चाहिँ कायम रहन्छ, किनभने अदालतमा मुद्दा विचाराधीन छ भन्नुभएको छ उहाँहरूले।
0: अब त्यो उहाँहरूको तर्क हो, मैले अदालतले दिएको निर्णय कुरा गरे, त्यहाँ के भन्छ भने अहिले नै यो के अरे अहिले नै गगन थापाको नेतृत्वले कन्टिन्यू गर्छ अर्को निर्णय नआउनेसम्म, किनभने कुनै पनि पार्टीमा भ्याक्युम राखिदिन त भएन नि, होइन, पार्टीले आफ्नो डे टु डे एक्टिभिटी त गर्नु पर्यो, त्यो गरिरहेछौं र सानेपा मैले बुझेकोसम्म हाम्रो पार्टीको केन्द्र कार्यालय हो, हाम्रो पार्टीको हेडक्वार्टर हो, त्यहाँ हामी नै बसिरहेछौ, उहाँहरू चिन्दै मेवा बस्नुभएको छ भनेपछि त्यसले पनि देख्छ, तर त्यतातिर नजाउँ होइन, त्यतातिर किनभने हामीले जति यसमा कमेन्ट गर्यो फेरि काउन्टर कमेन्ट अरू साथीहरूको आउँछ, त्यसैले मिल्ने वातावरण पनि बिग्रिन्छ, र तपाईँहरू नै आफै मूल्याङ्कन गर्नु, पब्लिकले नै आफै मूल्याङ्कन गर्नु, यो छुट्टै बोर्ड राख्नु ठिक हो कि गल्ती हो कि अलि हास्यास्पद कुरा हो, त्यो तपाईँहरूले नै मूल्याङ्कन गर्नु छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। राणाजी नमस्कार।
0: हस्, थ्याङ्क यू।
1: उहाँ हुनुहुन्छ नेपाली कंग्रेसका सभामन्त्री उदय शमशेर राणा, आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हो।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
6: किसानहरूका लागि खुसीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्राली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-480-002 र मोबाइल नम्बर 98-578-23-971।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: वरिष्ठ अधिवक्ता एवं डीएलएका पूर्व अध्यक्ष यदुनाथ खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: नमस्कार, गुड मर्निङ।
1: नेपाली कंग्रेसको आन्तरिक विवाद फेरि कानूनी जटिलतामा फस्यो, यो चाहिँ सर्वोच्च अदालतको पूर्ण इजलासमा प्रवेश गरेको छ, यसको आधिकारिकताको विषयलाई तपाईँले कसरी हेर्नु भएको छ, यो कुन तथ्य कुन आधारमा टेकेर यसलाई फेरि बिउट्यायो?
8: न्याय प्रशासन ऐन 2073 पुनरावलोकन सम्बन्धी व्यवस्था छ, अर्थात कुनै अदालतबाट फैसला भइसकेपछि सर्वोच्च अदालतको फैसलामा दुईटा अवस्थामा पुनरावलोकन गरेर हेर्न सकिन्छ भन्ने व्यवस्था छ दफा 11(2). पहिलो अवस्था भनेको मुद्दामा भएको इन्साफमा तात्विक असर पर्ने किसिमको कुनै प्रमाण रहेको तथ्य मुद्दाको किनारा भएपछि छला पर्यो, त्यस्तो अवस्थामा भन्छ एउटा, प्रमाण छला पर्यो फैसला भइसकेपछि तात्विक असर पर्ने। दोस्रो भन्छ सर्वोच्च अदालतमा स्थापित नजिर वा कानूनी सिद्धान्तको प्रतिकूल फैसला भयो भन्ने हेर्ने भन्छ दोस्रो। त्यसमध्ये अहिले सर्वोच्च अदालतले पुनरावलोकनको आदेशमा एउटा आधार लिएको छ कि प्रशासन ऐन 2073 दफा 11(2) ख, अर्थात कानूनी सिद्धान्त सर्वोच्च अदालत नजिर कानूनी सिद्धान्त को प्रतिकूल फैसला भयो भन्छ त्यो प्रतिकूल फैसला भयो भनेर नजिर सिद्धान्त पनि कोड गर्नु पर्छ आदेशमा त्यो आदेश अनुसार नजिर सिद्धान्त कोड गरेर दुई नजिर गरे उल्लेख गरेको छ कि सुनवाईको मौका दिएन भने नजिर छन् दुईटै त्यो निर्णय नम्बर 8663 एउटा निर्णय नम्बर 8871 एउटा त्यो आदेशमा कोड गरेको छ यी दुईटै नजिरहरू सुनवाईसँग सम्बन्धित छन् अब अर्थात एउटा नजिर 8663 को नजिर पुरिलासको नजिर छ जो वीरबहादुर राउत अहिर भन्ने प्रहरीमा हुनुहुन्थ्यो उहाँलाई प्रहरीबाट सेवाबाट बर्खास्त गर्यो बर्खास्त गर्दाखेरि सुनवाईको मौका दिएन जाहिरबाट निकालिदियो भने दिनुपर्छ भन्ने व्याख्या भएको हो यो
1: विषयवस्तु
8: फरक हुन्छ बिल्कुलै हेर्नुहोस् बिल्कुलै म आउँछु अर्को नजिर पनि त्यस्तै छ कि मालपोत कार्यालयले एउटा गरेको जग्गा धनीलाई अर्को नजिरमा जग्गा धनीको श्रेष्ठता नै बदर गर्दा त्यसलाई सुनवाईको मुख नदिकन जग्गाको श्रेष्ठ बदर गर्न पाइँदैन भन्ने अर्को सुनवाईको मुख सम्बन्धी दुईटा नजिरलाई लिएर अहिले निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 51 बमोजिम गरेको निर्णयलाई सुनवाईको मौका दिएन भन्नु यो चाहिँ के अरे हात्तीले चाहिँ हात्तीको कान कत्रो रहेछ भने कसैले सोध्नु भयो नाङ्लो सोध नाङ्लो जस्तो रहेछ तर्क गर्नु सिवायकहरू होइन हेर्नुहोस् दफा एकाउन्नमा यो विविध शीर्षक परिच्छेद 10 विविध शीर्षक अन्तर्गत दफा 51 छ दफा 51 भनेको जानकारी दिनुपर्ने हो दलले आफ्नो नाम विधान नियम छाप झण्डा वा चिन्ह भएको परिवर्तन वा संशोधन अथवा पदाधिकारीको हेरफेर आयोगले तोके बमोजीको अन्य विषयको जानकारी चाहिँ कति दिनभित्र दिनुपर्छ भन्ने कानूनी व्यवस्था बमोजिम जानकारी दिएको हो यो राजनीतिक दल सम्बन्धी विवाद यो जुन दलको मान्यता सम्बन्धी विवादको निरूपण गरेको होइन राजनीतिक दलको मान्यता सम्बन्धी विवादको निरूपण गर्ने भनेको राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 43, 44, 45, 46 हुनुपर्छ हुन्छ तर यो राजनीतिक दल सम्बन्धी विवाद होइन राजनीतिक दल भनेको त नेपाली काँग्रेसै हो विधान त्यही नै हो त्यो विधानभित्र बसेर गरेको काम कारवाहीहरू कोबाट यदि त्यसमा पदाधिकारीको हेरफेर भयो भने जानकारी दिनुपर्छ भन्ने दफा 51 मनसा आयो
1: अवलोकनका लागि निस्ता दिनु भनेको चाहिँ अघिल्लो फैसला गलतै थियो भन्ने संकेत हो वा चाहिँ केवल सुनवाईको लागि मात्रै ढोका खोल्या हो यसलाई कसरी हेर्नु
8: यो होइन अघिल्लो फैसला गलतै हुँदैन त्यसरी भनिँदैन हेर्नुहोस् अहिलेसम्म निर्वाचन आयोगले गरेको निर्णय पनि यथावत छ सर्वोच्च अदालतको संयुक्त इजलासले यस अगाडि गरेको फैसला पनि यथावत छ खालि विचारणीय छ अथवा निस्ता अनुमति दिएको कारणले अब हामी हेर्छौ भनेको कारणले त्यो डिभिजन बेन्चको संयुक्त इजलासको फैसला उल्टियो भन्ने अर्थ गरेर हेर्नुहोस् त्यो फैसला उल्टियो जस्तो ठानेर बडो खुसियाली नाराबाजी भइराखेका छन् त गलत हो कानूनी आधार त्यस्तो होइन कि त्यो फैसला अहिले यथावत लागू नै छ
1: नयाँ प्रमाणहरू पुनरावलोकनमा जाँदा नयाँ प्रमाण नयाँ तथ्य हेर्छ अदालतले वा अघिल्लै फैसलामा भएको कानूनी त्रुटिलाई परीक्षण गर्छ वा चाहिँ ती तथ्य प्रमाणहरूलाई मात्र हेर्छ
8: होइन पहिला न्याय प्रशासन 2048 हुँदाखेरिमा त्यसको दफा 13 थियो हेर्नुहोस् अनुमति दिएपछि जुन म आधारमा अनुमति दिएको छ त्यही आधारले त्यही नजिरले मात्र हेर्ने भन्ने थियो अहिले न्याय प्रशासन 73 आइसके पछाडि मुद्दा ओपन चाहिँ हुन्छ मुद्दा ओपन हुन्छ त्यो नजिर दुईटा नजिरको मात्रै आधारले हेर्नुपर्छ है जुन आधार निश्चय दिएको थियो पहिला त्यो मात्रै बाहिर जान पाइँदैन भन्ने थियो पहिला न्याय प्रशासन ऐन 2048 दफा 11 अहिले न्याय प्रशासन ऐन 2073 चाहिँ त्यो व्यवस्था त्यसैले हेर्नुपर्छ भन्ने नभएन ओपन छ ओपन चाहिँ अब मुद्दा ओपन भयो भन्ने हो अर्थ लाग्छ अहिले तर आधार निश्चय दिने आधार चाहिँ निकै कमजोर छ हेर्नुहोस् निकै कमजोर छ अन्य चर्चा परिचर्चा अन्य कुरा नभइकन सुनवाईको मौका नदिएको भन्ने आधारले मात्रै निस्ता दिँदा यसमा माननीय न्यायाधीशहरूको परिपक्वता अर्थात् अदा सर्वोच्च अदालतले दिने अनुमतिको निस्ता यति कमजोर हुनुहुन्थेन क्या निश्चय दिने हो भने राम्रैसँग कानूनको व्याख्या गरेर अन्य कुराहरूको पनि उल्लेख गरेर दिएको भए हुन्थ्यो त्यही सुनवाई दिएर सुनाई दिनै पर्ने
1: यदि पुनरावलोकनमा अघिल्लो फैसला उल्टियो भने हाल आधिकारिकता पाएको पक्षको राजनीतिक र कानूनी हैसियत चाहिँ के हुन्छ यो त अदालतको मुद्दा त जे पनि हुन सक्छ नि त होइन
8: होइन होइन ठिक छ त्यसमा त हुन सक्छ भोलि मुद्दा उल्टियो भने यो जुन विशेष महाधिवेशनको औचित्य समाप्त हुने काम होला गरिएला र यसभन्दा अगाडि विशेष महाधिवेशनको पदाधिकारीहरूले गरेका निर्णयहरू जस्तो यसभन्दा अगाडि निर्वाचन भयो नि फागुन 21 गते राष्ट्रिय निर्वाचन त्यसमा ती निर्वाचन उम्मेद्वार दिने काम त सबै गगन थापा सभापतिले गर्नुभयो नि भने उहाँले दिएको पनि त काम के हो नि भइसक्यो अब त्यो अवैध भयो महाधिवेशन नै अवैध विशेष महाधिवेशन नै अवैध भन्ने भयो भने अहिलेसम्म गरेका
1: सबै काम
8: हेर्नुहोस् राजनीतिक दलको नेताको हैसियतले अहिलेसम्म गरेका कामहरू शून्य हुन्छन् त हुँदैनन् नि हेर्नुहोस् हुनै सक्दैन हेर्नुहोस् त्यसैले मैले हिजो कहीँ कतै देखाएको थिएँ पूर्व निर्वाचन आयुक्तको एउटा भनाइ फागुन 21 गते भएको निर्वाचन बदर हुनुपर्छ अब त्यसो हो भने त भनेर लेख्नु भएको छ हेर्नुहोला है उहाँले कहीँ कतै लेख्नु भएको देखाएको छु मैले कहीँ कतै आइराखेको छ भने प्रश्न उठ्न सक्छ भने यसभन्दा अगाडि भएका काम कारवाहीहरू अथवा निर्णयहरू पार्टीले गरेका कुराहरू ती कुराहरूलाई अवैध हुने अथवा ती कुराहरूलाई टुङ्गो पुगिसकेको कुराहरूलाई के गर्ने भन्ने कुराको प्रश्न
1: यसको मतलब अहिले आधिकारिकता विवादको फैसला उल्टियो भने गगन थापाले जति पनि काम कारवाही गर्नुभयो विशेष महाधिवेशनपछि हुँदाहुँदा सांसदका पदहरू समेत जान सक्ने स्थिति हुन्छ त्यसो हो भने होइन
8: प्रश्न उठ्न सक्छ ऊ त अवैध विशेष महाधिवेशन अवैध भनियो भने विशेष महाधिवेशनबाट निर्वाचन आयोगमा निर्वाचन आयोगले गरेको त्यही निर्वाचन आयोगको निर्णय अनुसार वैध भएको गगन थापा त्यही निर्वाचन आयोगले गरेको फागुन 21 राष्ट्रिय निर्वाचन नै अवैध हुन सक्छ नि के हुन्छ देशको स्थिति हेर्नुहोस् त्यसैले यति कमजोर होइन हेर्नुहोस् यसरी सामान्य रूपमा अरूको जस्तो होइन राजनीतिक दल सम्बन्धी विषयवस्तुमा संविधानले प्रत्याभूत गरेका छ हेर्नुहोस् संविधानको धारा 279 होइन राजनीतिक दलको गठनकर्ता र सञ्चालनका कुराहरू छन् यो विशेष अवस्था थियो यो अरू मुद्दा जस्तो कुनै कर्मचारीको जागिर खोसिएको मालपोतले श्रेष्ठता अध्यावधि गरेर जानकारी नदिएको विषयवस्तुको नजिरहरू राजनीतिक दल सम्बन्धी सन्दर्भमा उल्लेख गरेर पुनरावरण गर्ने जुन आधार ग्रहण गरिएको छ त्यो गर्नु हुन्थेन यसले के छ भने हेर्नुहोस् धेरै महत्वपूर्ण उहरू चुक्ता गर्नुपर्ने हुन सक्छ हेर्नुहोस् राज्यको तर्फबाट हेर्नुहोस् यो मुद्दा उल्टी धेरै अरू विषयहरू उठ्न सक्छन् भोलि भन्ने प्रश्नहरू आइरहेका छन्
1: अब एउटा कुरा के छ भने यो मुद्दा आन्तरिक नेपाली कंग्रेसको आन्तरिक विवाद मात्र नभई नेपालको दलीय लोकतन्त्र र राजनैतिक दलको वैधानिकतासँग अदालतसँग जोडिएको एउटा संवैधानिक प्रश्नका रूपमा पनि धेरैले हेरेका छन् दल आफू मिल्न नसक्ने अदालतको ढोका ढकढक्याउने अदालतले एउटा डिसिजन गरिदिने त्यसपछि छिन्नभिन्न हुने अब यसको नजिर चाहिँ भोलि के हुन सक्छ त्यसो भने
8: होइन वास्तवमा यो विषयवस्तु तपाईँले उठाउनु भएको विषय महत्वपूर्ण विषयवस्तु छ यो चाहिँ आउनुहुन्थेन
1: हेर्नुहोस् नेपाली कंग्रेस स्थापना त होइन 2003 सालदेखि
8: हो यति लामो पुरानो ऐतिहासिक लोकतान्त्रिक पार्टीले का नेताहरूको बीचमा यसरी छिन्नभिन्न भएर यस्ता मुद्दाहरू अदालतमा लगेर विषयवस्तु बनाएर अदालतबाट चाहिँ जिन्दाबाद मुर्दाबादका नारा लगाएर यो हिँड्नुपर्ने अवस्थाको आउनुहुन्थेन यो लज्जास्पद छ हेर्नुहोस् यसै लोकतान्त्रिक आन्दोलन नै एउटा असर पर्ने अवस्था देखिन्छ यसले त्यसैले अहिले पनि हेर्नुहोस् केही बिग्रिया छैन
1: सभापतिलाई त सुन्दरीमा सभापतिकै हैसियतमा राखियो नि त होइन देउबाजीलाई इतर पक्षले
8: गलत हो हेर्नुहोस् त्यसै हुँदैन अहिलेसम्म सर्वोच्चको फैसला उल्टिया छैन नि
1: तर उहाँहरूले त के दावी गर्नु भएको छ भने
8: उल्टियो फैसले भयो
1: विचाराधीन
8: हेर्नुहोस् त अदालत मुद्दा विचार दिन्छ त्यो अदालतको अपराध हुन्छ हेर्नुहोस् त्यस्तो हो भनेर हेर्नुहोस् अदालतमा विचार दिने मुद्दा छ नि अनुमति दिया छ निश्चय अनुमति निश्चय दिया छ भन्दैमा हेर्नुहोस् है विशेष महाधिवेशनको औचित्यलाई समाप्त पारेर पुरानै सभापति म हुँ भनेर नेम प्लेट राख्ने काम पनि राम्रो होइन शोभनीय हुँदैन हेर्नुहोस् त्यस्ता विज्ञ नेताहरूले त्यस्तो कुराहरूबाट अलिक टाढै बस्नुपर्छ
1: यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
8: धन्यवाद
1: वरिष्ठ अधिवक्ता एवं कानूनका जानकार हेदुनाथ खनाल आधनी श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा हुन्छ नमस्कार।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरु नखाऊ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Via Vianet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-060-11 र 98-10-87-31-80
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
6: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
6: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दी दाग हटाई भाँडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
14: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
13: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ति प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
15: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
16: के भो बोलादै के गुनगुनाइरहेको
15: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
16: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
15: यति सजिलै
16: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
17: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
18: किन पिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
19: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
20: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
19: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चटेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
20: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
21: घर त बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
22: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
21: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हान्डल बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
20: हामी कहाँ साल सिस्टो असरा सालको चौक झाल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
23: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857423894 9478414894
24: खुसीको खबर
14: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822856576
23: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
25: किसानहरूका लागि खुसीको खबर
14: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एकपटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
25: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 9857-23-971
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
7: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ।
26: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
27: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी टेरस, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808064071।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस्थ मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
2: 10 बेड आइसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।

0: रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848404188।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
5: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
5: हामी कहाँ उपलब्ध सेवाहरू:
6: दाँत निकाल्ने,
5: नयाँ दाँत राख्ने,
6: झिक्न नपर्ने गरी दाँत राख्ने,
5: दाँत भर्ने, दाँत सफा गर्ने,
6: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
5: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
7: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857972।
8: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर धाइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाली ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी, एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी, एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म, चिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ दा। फोन 082-5206-01, मोबाइल 97054-66-478 र 98-578-40-601।
9: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
10: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
9: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
11: हामी कहाँ उपलब्ध सेवाहरू:
12: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँडी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
13: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578-35952।
14: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
15: सृजना नर्सरी एन्ड एग्रोफार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
15: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
15: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
2: संचालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9134411448।
16: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
17: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छौ समीरा, के भयो?
18: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
17: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
15: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपत मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
19: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
20: डाक्टरद्वारा उपचार हुने रोगहरू,
19: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
20: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
17: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
15: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
2: बाथ तथा नशा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
15: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दाङ। फोन नम्बर 0825201103 र मोबाइल नम्बर 9857780103।
2: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
15: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
15: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
21: विगत केही दिनदेखि लुम्बिनी प्रदेश अन्तर्गतका
0: तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
21: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
0: सीट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
21: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
0: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
21: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
0: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
21: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
0: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
21: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
0: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
21: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
0: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
21: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
0: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
21: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
0: मोडिफाई गरेर सवारी साधन नचलाउने,
21: सवारी साधन चलाउँदा सड़कमा रहेका खाल्डा खुल्टीहरू तथा सड़कको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
0: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
21: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने
0: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
21: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजो अब चिनारी हस्पिटल तुलसीपुरमा मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजु एमबीबीएस एमएस पीजीएमआईआर इण्डिया फेलोसिप युरो अङ्कोलोजी टीएमसी कोलकाता इण्डियाद्वारा चिनारी हस्पिटल प्रहरी तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन पित्तथैलीको पत्थरीको अपरेशन एपेन्डिक्स हाइड्रोसिल पायल फिस्टुला शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा मृगौला क्यान्सर सम्बन्धी चेक जाँच उपचार तथा परामर्शको सेवा उपलब्ध छ वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजु भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ फोन 082-520-601 मोबाइल 97-046-7747 र 98-578-40-601 स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 एमबीपीएस केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् ViaNet अब सबै कनेक्टेड
4: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
5: ViaNet
6: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
7: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
7: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
6: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दाङ फोन नम्बर 082-520-601 मोबाइल 97-487-060-11 र 98-1087-3180
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
7: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
7: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
12: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै
7: खुशीको खबर। तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थायराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले दिद्दिदा घटाई भाँडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
14: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
14: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
15: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
16: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
17: के भो बोलादै के गुनगुनाइरहेको?
16: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
17: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
16: यति सजिलै?
17: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
18: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
19: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
20: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
21: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
20: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
21: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
22: घट बोलाएछ मागी, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
23: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
22: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीका पातामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुम दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
21: हामी कहाँ साल सिसो अचना चालसो चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
24: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857823894 9847814894।
25: खुसीको खबर।
26: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तरतर्फ मोबाइल नम्बर 9860879194 र 9822186576
0: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
1: किसानहरूका लागि खुसीको खबर
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857-23-971
3: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
26: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
4: हजुर तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रिका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
26: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00 एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौँ
26: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा मोबाइल नम्बर 9808-64-0171

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्यू आइरहने गन्ध वासना थाहा नपाउने पिनास भएको नाकमा मासु पलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बालरोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
2: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा
6: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
5: 10 बेड आइसीयू सेवा
6: 10 बेड एनआइसीयू सेवा
5: 10 बेड एसडीयू सेवा
6: नर्मल डेलिभरी तथा सीएस सेवा
5: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 082-522-686 र 590-475
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू
9: दन्त परीक्षण तथा परामर्श सेवा
8: दाँतको एक्सरे
9: दाँत सफा गर्ने
8: दाँत निकाल्ने
9: दाँत दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार। सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001, मोबाइल नम्बर 97487060 र 98578740601।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलामा आजदेखि बन्द सत्र, पार्टीलाई एकजुट बनाउने नेताहरूको दावी। चारवटा प्रदेशको 1-2 ठाउँमा मुसलधारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। झण्डै 1 महिनादेखि तातोपानी नाका बन्द, आयात निर्यात ठप। काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री हुँदै नागरिकता या राष्ट्रिय परिचय पत्र चाहिने। इण्डोनेसियामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी। र एसियाड पौडी टोली तयारीका लागि आज भारत जाँदै। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलामा आजदेखि बन्द सत्र शुरू हुँदैछ। बन्द सत्रमा छलफलका विभिन्न प्रस्ताव प्रस्तुत हुनेछन्। कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला हिजोदेखि काठमाडौँको सुकेधारामा शुरू भएको हो। भेलाको उद्घाटन समारोहमा निवर्तमान सभापति शेरबहादुर देवाल लगायतका नेताहरूले सम्बोधन गर्दै कांग्रेसलाई एकजुट बनाउने दावी गर्नुभएको छ। झण्डै पाँच महिनापछि स्वदेश फर्किएका देउवाले प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्दै कांग्रेस एकताबद्ध हुने बताउनुभयो। लामो इतिहास भएको कांग्रेसभित्र चरम विवाद, विशेष महाधिवेशनबाट विधि विधान मिचिएको भन्दै उहाँले सर्वोच्च अदालतबाट न्याय हुनेमा पूर्ण विश्वस्त रहेको समेत बताउनुभयो। देउवाले आफ्नो नेतृत्वमा सबैको न्याय हुने दावी गर्दै भावनाको कदर हुने गरी अघि बढ़न आग्रह गर्नुभयो। भेलाको संयोजक समेत रहेका पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताउनु भएको छ। पुष अन्तिम हप्ता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्य समितिलाई देउवा पक्षले स्वीकार गरेको छैन। भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउवा र शेखर कोइराला पक्षका नेता कार्यकर्ताको सहभागिता छ। नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित देउवा समूहले राष्ट्रिय भेला आयोजना गरेको भए पनि थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुने भएपछि नयाँ दल गठनको गृह कार्य अहिलेलाई थाती राखिएको छ। संस्थापन इतर पक्षको भेला भोलिसम्म चल्नेछ। आज 4 प्रदेशको 1-2 ठाउँमा मुसलधारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भाग, त्यस्तै लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। आज राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ठूलो पानी पर्दा गेग्रान, बहाव, बाढ़ी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुन्छ। देशभर मनसुनी वायुको प्रभाव छ। दिउँसो पहाड़ी क्षेत्रसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका कई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै मध्य प्रदेशसहित कोशी, बागमती र गण्डकीको तराई भागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। गैराती, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको विभिन्न जिल्लामा पानी परेको थियो। सिन्धुपाल्चोकको तातोपानी नाका झण्डै 1 महिनादेखि बन्द छ। पहिरोले सड़क अवरूद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात पनि ठप्प छ। 1200 कोदारी सड़क खण्डका विभिन्न ठाउँमा सड़क अवरूद्ध छ। 1200 कोदारी खण्डको कुल लम्बाई 26 किलोमिटर छ। भोटेकोशी गाउँपालिका 2 कोदारी इको क्षेत्रको सड़क खण्डमा गएको असार 31 गते आएको पहिरोले सड़क भाँसिएपछि नेपाल चीन दुई देशबीचको सड़क सञ्जाल टुटेको छ। दुई देशलाई जोड्ने उत्तरी सीमा नाकाको यो मार्ग अन्तर्राष्ट्रिय व्यापारिक मार्ग हो। अरणीको राजमार्ग डाक्ला मा साउन 3 गतेदेखि र लिपिङ बजार नजिकै साउन 19 गतेदेखि वर्षाका कारण सड़क अवरूद्ध छ। तातोपानी भन्सार मार्फत हुने आयात निर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्रै होइन चीनतर्फका गोदाम र सड़कमा रोकिएका मालवस्तु पनि नेपालभित्र नसकेका छैनन्। भन्सार कार्यालयका भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीका अनुसार सड़क अवरूद्ध हुँदा मुख्य चाड़पर्व दशैं तिहार लक्षित सामान, स्याउ, लसुन, फलफूल र विभिन्न उद्योग निर्माणका सामान बोकेर कन्टेनर चीनको सिगर्ची, लासा र न्यालम लगायत शहरमा रोकिएका झण्डै 500 कन्टेनर चिनिया क्षेत्रमा र नेपालतर्फ कोदारीमाथि 46 कन्टेनरमा झण्डै 20 अर्बको सामान रोकिएको छ। तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायी ठूलो समस्यामा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनु भएको छ। व्यवसायी संघै 640 को संख्यामा मजदूर र ट्रान्सपोर्ट तथा भन्सार सम्बन्धी काम गर्ने 300 कामदारको काम समेत ठप्प छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालयन सीमापार वाणिज्य संघ लगायत व्यापारिक संघ संस्थाले छिट्टै उत्तरी नाका खुलाउन अनुरोध गरेका छन्। हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले सरकारले नाकालाई सहज बनाउन ध्यान नदिएको गुनासो गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भञ्जङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 9747807011 र 9810781380।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
0: तोकिएका केन्द्रहरूमा पुग्नुपर्ने निगमले जनाएको छ। यो विशेष वितरण व्यवस्था अति आवश्यक परेका व्यक्तिका लागि मात्र गरिएको भन्दै निगमले उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेता मार्फत बजारमा नियमित आपूर्ति गरिरहेको पनि निगमको दावी छ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। तुलसीपुरको गुमराहा चोक नजिकै दुईवटा मोटरसाइकल ठोक्किँदा घाइते भएका तुलसीपुर उपमहानगर 14 डुवाङपुरका 33 वर्षीय कमलेश चौधरीको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरीकारलाई तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिनुभयो। गम्भीर घाइते चौधरीलाई उपचारका लागि न्यूरो अस्पताल नेपालगंज लगिएको थियो। दुर्घटनामा तुलसीपुर 6का 30 वर्षीय वसन्त बस्नेत र उहाँका भाइ 25 वर्षीय विवेक घाइते हुनुहुन्छ। दाजुभाइको तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मिथिलाञ्चल क्षेत्रमा नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्। साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले शुरू गरेको यो पर्व आज 13 दिन साउन शुक्ल तृतीयामा समापन गर्न लागेका हुन्। श्रीमान श्रीमती बीच प्रगाढ़ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ। पर्व अवधिभर भगवान शिवशंकर, देवी गौरी पार्वती र नाग देवताको आराधना गरिन्छ। पर्व समापन भएपछि व्रतालुले पर्व अवधिभर दिनौ पूजा गरिएका बेलपत्र र फूल संग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्छन्। अब विदेशको खबर। इण्डोनेशियामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार आज बिहान 5 बजेभन्दा केही अघि नुसा तेंगाराको फ्लोरेन्स क्षेत्रमा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। पूर्वी समुद्री क्षेत्रमा भूकम्पपछि इण्डोनेशिया सरकारले सुनामीको चेतावनीसहित नागरिकलाई सुरक्षित ठाउँमा सर्न निर्देशन दिएको बीबीसीले जनाएको छ। भूकम्पका कारण पूर्वी नुसा तेंगारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेंगारा प्रान्तमा सुनामी को जोखिम छ। राष्ट्रिय विपद न्यूनीकरण निकायका प्रवक्ता दोदी युलियोभाका अनुसार नके ओ र बीमा लगायतका क्षेत्रमा झण्डै एक मिनटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। कम्पन लगत्तै नागरिक घर बाहिर निस्किएर सुरक्षित ठाउँतर्फ भागेका थिए। प्रारम्भिक विवरण अनुसार भूकम्पबाट एक महिलासहित कम्तीमा दुईजनाको ज्यान गएको छ। भूकम्पबाट प्रभावित विभिन्न क्षेत्रमा खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ। इण्डोनेसिया भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो। अब खेल खबर। नेपाली पौडी टोलीले आउँदो 20 एसियाली खेलकुदको तयारी भारतको बेंगलुरूमा गर्ने भएको छ। एक महिना लामो प्रशिक्षणका लागि 5 खेलाड़ीसहित 7 सदस्यीय नेपाली टोली आज भारत प्रस्थान गर्दैछ। 5 खेलाड़ीमा पुरूषतर्फ जाडेन श्रेष्ठ, अभिव प्रधान र इरविन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्य महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरूङ छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ हिजो एक कार्यक्रमका बीच विदाई गर्नुभयो। 20 एसियाली खेलकुद आउँदो असोज 3 गतेदेखि जापानमा शुरू हुनेछ। चार बन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलामा आजदेखि बन्द सत्र, पार्टीलाई एकजुट बनाउने नेताहरूको दावी। चारवटा प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। झण्डै एक महिनादेखि तातो पानी नाका बन्द, आयात निर्यात ठप्प। काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री हुँदै नागरिकता या राष्ट्रिय परिचय पत्र चाहिने। इण्डोनेसियामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी। र एसियाड पौडी टोली तयारीका लागि आज भारत जाँदैछ।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: सब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: Via Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाड जोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 97487071 र 98107183
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
9: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
9: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847873923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
9: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पन्ने जिद्दि दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 उपलब्ध
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
14: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
14: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764770 सेवा गर्ने मौका दिनुहोस्
15: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
16: के भयो बोलादै, के गुनगुनाइरहेको?
15: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
16: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
15: यति सजिलै?
16: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
17: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
18: किन फिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
19: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
20: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
19: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720।
20: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
21: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
22: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
21: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
22: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
20: हामी कहाँ साल सिसो अथवा सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
23: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
24: खुसीको खबर।
25: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822856576।
23: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
26: किसानहरूका लागि खुसीको खबर।
25: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
26: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
27: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
25: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
28: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू। तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाज केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आइसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाज केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
13: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
14: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
14: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
15: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर भइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म, चिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ दाङ। फोन 082-520-601, मोबाइल 97054-66-478 र 98578-40-601।
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
5: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू:
17: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
17: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
17: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाइ भर्ने,
16: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
3: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560-38443 र 98-1085-9772।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: İndirince geriye bırakıldı. Efendim tümünü tutmak yardım kaçtı.
1: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ हुन्न भने।
1: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू,
5: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
7: सृजना नर्सरी एन्ड एग्रो फार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
7: साथै पोषणयुक्त तयारी माटो, गडेौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
7: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
3: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578201178 र 98134411448।
8: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
9: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
10: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
9: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
7: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक, दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
11: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
12: डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
12: बालो बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
9: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
13: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
14: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान खौजो अब सिनारी हस्पिटल तुलसीपुरमा। मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान खौजु MBBS MS PGMIR इन्डिया फेलोसिप युरो अङ्कोलोजी TMC कोलकाता इन्डियाद्वारा चिनारी हस्पिटल प्रहरी तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पाइल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा मृगौला क्यान्सर सम्बन्धी चेक जाँच उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान खौजु भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 082-520-601, मोबाइल 97-046-7747 र 98-578-40-601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
15: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
9: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
15: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौं र बचाऊ
2: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ हाम्रा सेवाहरू
3: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाक कान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
2: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कल लाइन बीपी चोक दान फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103
3: नेशनल बाथ रोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो
4: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. Our priority seva ko subida sahit. Pound host, same day support. 200 Mbps cable basic 11,200 ma. Ek mahina sitte ma. Sate mesh router kinda 16% discount ko bari chut. Aajai join host, Vianet. अब सबै कनेक्टेड
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको भायनेटको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
6: भायनेट
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-520-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
12: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
3: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-520-032 र मोबाइल नम्बर 98-12-91-918
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दीता घटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
14: घर घरमा हिन्दी
15: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
16: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
15: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
16: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
15: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
16: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
17: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
18: के भो बोलादै के गुनगुनाइरहेको
17: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
18: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
17: यति सजिलै
18: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
19: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
20: किन पिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
21: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
22: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
21: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9855720308
22: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
23: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
24: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
23: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हान्डल बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
22: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9855723894 9478814894
25: खुसीको खबर
16: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9860879194 र 9822186576
25: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
26: किसानहरूका लागि खुसीको खबर
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
5: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी प्रयोग गरौ।
6: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौ।
26: पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
27: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन डाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 98-088-64-071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्ति

0: औसै चारण
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
2: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9848404188।
8: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
9: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
12: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
0: हामी कहाँ उपलब्ध सेवाहरू:
13: दाँत निकाल्ने,
0: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
0: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँत

0: उपचार गरी नदुख्ने बनाई पार्ने,
1: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
2: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856383443 र 9810857772।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्न भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू,
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
5: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
2: सृजना नर्सरी एन्ड एग्रो फार्म।
5: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
2: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
5: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
2: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
5: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9134411448।
9: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरूवात।
0: दाया बाया नहेरी के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
10: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
0: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
2: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक, दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
11: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
12: डाक्टर द्वारा उपचार हुने रोगहरू
11: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, छस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
12: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
0: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
13: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
14: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
0: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
14: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
0: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
15: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा। अब मुटुको चेक जाँच, उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर भइरहनु पर्दैन। काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच, उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस्। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे, एको, ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण, ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच, उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ। विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। चिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ दा। फोन 082-520-601, मोबाइल 97054-66-478 र 98578-40-601। वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू, अब चिनारी हस्पिटल तुलसीपुरमा। मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने, भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू, एमबीबीएस, एमएस, पीजीएमआईआर इन्डिया, फेलोसिप युरो अङ्कोलोजी, टीएमसी कोलकाता इन्डियाद्वारा चिनारी हस्पिटल प्रहरी तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पायल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा गोला क्यान्सर सम्बन्धी चेक जाँच, उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजू भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली, तुलसीपुर 5 ग लाइन, उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 082-520-601, मोबाइल 97046-7747 र 98578-40-601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
14: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
0: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
14: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
16: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
17: र 082-521-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊं
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Vianet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हरजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहारी गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 97487071 र 98107381
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
10: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
10: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847783923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
12: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
10: खुशीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो तन्ने जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
14: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
14: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
15: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
14: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
15: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
16: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
17: के भो बोलादै के गुनगुनाइरहेको
16: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
17: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
16: यति सजिलै
17: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
18: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
19: किन पिर गरेकी नानी जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
20: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
21: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
20: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
21: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
22: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुनै नगरौ साह्रै गाह्रो पो छ त
23: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भटकट कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
21: हामी कहाँ साल सिसौ असना सालको चौकस झाल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857423894 9478414894
24: खुसीको खबर
15: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9860879194 र 9822856576
21: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
25: किसानहरूका लागि खुसीको खबर
15: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एकपटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
25: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 9857423971
0: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
1: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
2: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर आठ, दुधेना, दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: माटोले खोजेको किसानले रोजेको, कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौँ।
7: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौँ।
26: पाइने स्थान, विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू।
27: तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स, तुलसीपुर 5 गलाइन दाङ, रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808664071।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाछिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बालरोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धित परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बालरोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो

0: 942
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा
2: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
1: 10 बेड आईसीयू सेवा
2: 10 बेड एनआईसीयू सेवा
1: 10 बेड एसडीयू सेवा
2: नर्मल डेलिभरी तथा सीएस सेवा
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान फोन 082-522-686 र 590-475
3: हरेक हप्ताको आइतबार तुलसीपुरमै मुटु रोग विशेषज्ञ सेवा अब मुटुको चेक जाँच उपचार तथा परामर्शका लागि काठमाडौँ वा अन्य सहर धाइरहनु पर्दैन काठमाडौँ टिचिङ अस्पतालबाट लामो अनुभव प्राप्त वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरद्वारा हरेक हप्ताको आइतबार चिनारी हस्पिटल तुलसीपुरमा नियमित रूपमा चेक जाँच उपचार तथा परामर्श उपलब्ध हुने भएकाले सम्बन्धित समस्या भएका बिरामीले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाले ढुक्क हुनुहोस् वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टरद्वारा मुटुको भिडियो एक्सरे एको ईसीजी एक्सरे गरिनुका साथै अत्याधुनिक भरपर्दो ल्याब परीक्षण ईसीजी एक्सरे विधिबाट निदानात्मक व्यवस्था सहित चेक जाँच उपचार तथा सही परामर्शको सेवा उपलब्ध छ विशेषज्ञ डाक्टर आउने मिति हरेक हप्ताको आइतबार समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म चिनारी हस्पिटल प्राली तुलसीपुर 5 ग लाइन तुलसीपुर उपमहानगरपालिका गेटको पश्चिम तर्फ दाङ फोन 082-522-601 मोबाइल 97054-66478 र 98578-40601
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू
6: दन्त परीक्षण तथा परामर्श सेवा
5: दाँतको एक्सरे
6: दाँत सफा गर्ने
5: दाँत निकाल्ने
6: दाँत भर्ने
5: दाँतको जरादेखि उपचार गर्ने
6: कृत्रिम दाँत लगाउने
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
5: दाँतको कस्मेटिक उपचार
6: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 98578-25188 र 98478-40188
8: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
9: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ गोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-592-401 मोबाइल नम्बर 97487-060-11 र 98578-40601
11: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
12: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
11: हामी कहाँ उपलब्ध सेवाहरू:
0: दाँत निकाल्ने,
11: नयाँ दाँत राख्ने,
0: झिक्न नपर्ने गरी दाँत राख्ने,
11: दाँत भर्ने, दाँत सफा गर्ने,
0: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने।

0: गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
2: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
3: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसकेमा त कहीँ गए सन्चो हुन्न भने
2: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
4: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू:
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
4: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
4: तपाईँको बगैँचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रोफार्म।
4: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
4: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
4: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9134411448।
8: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
9: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
10: डाक्टरद्वारा उपचार हुने रोगहरू:
9: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, टर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
10: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि। दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेछौ समीरा, के भयो? ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी, कुर्ता, सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए। अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
11: तिमी हेर्दा तिमी हेरे। हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दान गणेश डेरी को छेउमा प्रोप्राइटर प्रसुन ओझा फोन नम्बर 082-520-947 सेवा गर्ने मौका दिनुहोला। सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू
12: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
11: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 अनलाइन बीपी चोक दान फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103।
12: नेशनल बाथ रोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
13: वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू अब चिनारी हस्पिटल तुलसीपुरमा। मृगौला सम्बन्धी समस्याको लागि मात्र परामर्श लिन अब महिनौ कुर्नु नपर्ने। भारत लगायत नेपालका विभिन्न हस्पिटलमा लामो समयको अनुभव प्राप्त वरिष्ठ जनरल सर्जन डाक्टर प्रज्ञान फौजू एमबीबीएस, एमएस, पीजीएमआईआर इण्डिया, फेलोसिप युरो अङ्कोलोजी, टीएमसी कोलकाता इण्डियाद्वारा चिनारी हस्पिटल प्रणाली तुलसीपुरमा दूरबीन विधिबाट मृगौलाको पत्थरीको अपरेशन, पित्तथैलीको पत्थरीको अपरेशन, एपेन्डिक्स, हाइड्रोसिल, पायल, फिस्टुला, शरीरका विभिन्न भागमा भएका गाँठागुठीको अपरेशन सेवा लगायत स्तन तथा गोला क्यान्सर सम्बन्धी चेक जाँच उपचार तथा परामर्शको सेवा उपलब्ध छ। वरिष्ठ सर्जन डाक्टर प्रज्ञान फौजू भेट गर्ने समय प्रत्येक दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सिनारी हस्पिटल प्राली तुलसीपुर 5 गलाइन उपमहानगरपालिका कार्यालय गेटको पश्चिम तर्फ। फोन 082-520-601, मोबाइल 97-046-7747 र 98-578-40-601। स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
11: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
12: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
11: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
14: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाङ। सम्पर्क फोन नम्बर 082-521-847
9: र 082-521-880।
15: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ होइन? यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
16: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि।
15: त्यही त खै, यिनलाई चेत किन नआउला?
17: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
18: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।
19: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाइ भाँडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: तमकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश। बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं।
2: रूपान्तरण हुने बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवहरूको क्षेत्रगत जिम्मेवारी तोकियो। काठमाडौँका 5 ठाउँबाट आज बेलुका 6 बजेसम्म ग्यास बिक्री गरिँदै नागरिकता या राष्ट्रिय परिचय पत्र आवश्यक। भारतले आज 80 स्वतन्त्रता दिवस मनाउँदै लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन। र फिफा अध्यक्ष इन्फान्टिनियोको पुनः निर्वाचन अभियानलाई न्यूजील्याण्डले समर्थन नगर्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनको लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यो व्यवस्था गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 दफा 65 उपदफा 4 दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ। संशोधित कार्यविधिमा गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि शहीद परिवार वा घाइतेलाई 50 लाखसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। नवयुवा आन्दोलनको शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको पत्नी, पति, छोरा, छोरी, बाबु वा आमालाई जनाउने उल्लेख छ। यस्ता शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपंक्षी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग, स्टार्टअप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालन गर्न उपलब्ध गराउन सकिनेछ। सरकारले सूचना प्रविधि विभागलाई अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा रूपान्तरण गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण र निजामती किताबखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकोले पर्सी भदौ 1 गतेदेखि कार्यालयले नयाँ संरचना अनुसार पूर्ण रूपमा काम थाल्नेछ। यस्तै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने कार्य पनि अघि बढ़ाएको उहाँले जानकारी दिनुभयो। मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्तावेजलाई प्रधानमन्त्री कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखामा अर्काइभ अर्थात अभिलेख गरिने प्रवक्ता अर्यालले बताउनु भएको छ। बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ। प्रदेश मन्त्री परिषदको पछिल्लो बैठकले गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मको लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ। त्यसैगरी उद्योग वाणिज्य पर्यटन श्रम तथा यातायात मन्त्रालय अन्तर्गत जीवलाल भूषाललाई उद्योग तथा वाणिज्य क्षेत्र, अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दिपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ। स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत गीता कुमारी होमेगाईलाई युवा तथा खेलकुद क्षेत्र, डाक्टर सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबीराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी दिएको छ। कृषि पशुपंक्षी वन तथा वातावरण मन्त्रालय अन्तर्गत डाक्टर केदार बराललाई वन तथा वातावरण क्षेत्र र सुधीर श्रेष्ठलाई कृषि तथा पशुपंक्षी क्षेत्रको जिम्मेवारी तोकिएको प्रवक्ता तामाङले जानकारी दिनुभयो। यो जिम्मेवारी गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्म कायम रहने पनि उहाँले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चन्द्रयान मिशनमा टर्किएको तयारी तीव्र, अर्को वर्षको शुरूआतमै प्रक्षेपण गर्ने घोषणा लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: खुशीको खबर। तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
2: रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था, पर्सि सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले आज शनिबार काठमाडौँका विभिन्न 5 ठाउँबाट बिहान 10 बजेदेखि ग्यास सिलिण्डरको बिक्री वितरण गरिरहेको छ। ती क्षेत्रमा उपभोक्ताहरूको लाइन लागेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका ठाउँबाट सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएका हुन्। टेकुमा रहेको निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, सिरी र हिमाल ब्राण्डका ग्यास वितरण भइरहेको छ। यस्तै चावहिलको यातायात कार्यालय परिसरमा नेपाल र एचपी ब्राण्डका ग्यास उपलब्ध छन् भने किर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ब्राण्डको ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। यस्तै वसुन्धराको राधास्वामी परिसरमा नेपाल, एचपी, एभरेस्ट, सुगम, भानु र ओम ब्राण्डको तथा भवरमहलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्राण्डको ग्यास सिलिण्डरहरू उपलब्ध भइरहेको निगमले जनाएको छ। ग्यास खरिद गर्नका लागि अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर आज बेलुका 6 बजेसम्म तोकिएका केन्द्रहरूमा पुग्नुपर्ने हुन्छ। यो विशेष वितरण व्यवस्था अति आवश्यक परेका व्यक्तिका लागि मात्र गरिएको भन्दै निगमले उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगीले आफ्ना विक्रेता मार्फत बजारमा नियमित आपूर्ति गरिरहेको पनि निगमको दावी छ। अब विदेशका खबर। भारतले आज आफ्नो 80 स्वतन्त्रता दिवस मनाउँदैछ। दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको लाल किल्लाबाट देशवासीको नाममा सम्बोधन गर्नुभएको छ। लाल किल्ला पुग्नु अघि उहाँले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धांजलि अर्पण गर्नुभयो। आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले विगत 12 वर्षका उपलब्धि प्रस्तुत गर्दै सन् 2047 भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यसहित दीर्घकालीन दृष्टिकोण सार्वजनिक गर्नुभएको छ। विगत 12 वर्षमा 25 करोड़ नागरिकलाई गरीबीबाट बाहिर निकाल्न सफल भएको उहाँको दावी छ। प्रधानमन्त्री मोदीले लगातार 13 पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड समेत कायम गर्नुभएको छ। सन् 1947 अगस्त 15 झण्डै 2 शताब्दी लामो ब्रिटिश उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो। तर स्वतन्त्रताको दिनसँगै विभाजनको पीड़ादायी इतिहास पनि जोड़िएको छ, जसले भारत र पाकिस्तानलाई 2 स्वतन्त्र देशको रूपमा जन्म दिएको थियो। टर्कीले अर्को वर्ष अर्थात सन् 2027 शुरूआतमै चन्द्रयान प्रक्षेपण गर्ने गरी तयारी तीव्र पारेको छ। आफ्नै स्वदेशी हाइब्रिड इन्जिन प्रविधि जडान गरिएको चन्द्रयान प्रक्षेपण गर्ने योजना त्यहाँका प्रविधि मन्त्रीले हालै सार्वजनिक गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। टर्कीले आफ्नो पहिलो चन्द्रयान प्रक्षेपणको योजना सार्वजनिक गरेको हो। मन्त्री मेहमेट फतिह कासिरले यो मिशनलाई विश्वका सीमित देशहरूसँग मात्र रहेको उच्च प्राविधिक क्षमता हासिल गर्ने दिशामा टर्कीको एउटा ठूलो कदमका रूपमा चित्रण गर्नुभएको छ। हामी छिट्टै अन्तरिक्ष यान मार्फत चन्द्रमामा पुग्दैछौ, मन्त्री कासिरले भन्नुभएको छ। यसका साथै टर्कीले सोमालियामा आफ्नै अन्तरिक्ष केन्द्र स्पेस पोर्ट निर्माण गर्ने योजना पनि अघि सारेको छ। भूमध्य रेखाको निकटताका कारण सोमालिया अन्तरिक्ष पहुँचका लागि भौगोलिक रूपमा अत्यन्तै उपयुक्त क्षेत्र मानिन्छ। अब खेल खबर। फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुननिर्वाचन अभियानलाई न्यूजील्याण्डले समर्थन नगर्ने घोषणा गरेको छ। न्यूजील्याण्ड फुटबलले फिफाको फिफा फवार्ड इन्टरप्राइज स्कीम अर्थात यूएफएफई योजनाको विकास प्रक्रियामाथि स्वतन्त्र समीक्षा हुनुपर्ने माग समेत गरेको छ। फिफाभित्र भएका केही निर्णय र गतिविधिले विश्वासमा कमी ल्याउनुका साथै अन्तर्राष्ट्रिय फुटबल विभाजन बढ़ाएको न्यूजील्याण्ड फुटबल संघले जनाएको छ। न्यूजील्याण्ड फुटबलका प्रमुख कार्यकारी एण्ड्रयू प्राग्नेलले आफूले आन्तरिक रूपमा मात्रै गरिने औपचारिक समीक्षाभन्दा स्वतन्त्र समीक्षा चाहेको बताउनु भएको छ। इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकारको 20% हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना अघि सारेपछि विवादित हुनुभएको छ। त्यसपछि फिफाले यो प्रस्तावलाई भने फिर्ता लिएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि जारी। नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था। पर्सि सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने। बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो। काठमाडौँका 5 ठाउँबाट आज बेलुका 6 बजेसम्म ग्यास बिक्री गरिँदै नागरिकता या राष्ट्रिय परिचय पत्र आवश्यक। भारतले आज 80 स्वतन्त्रता दिवस मनाउँदै लाल किल्लाबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन। र फिफा अध्यक्ष इन्फान्टिनोको पुननिर्वाचन अभियानलाई न्यूजील्याण्डले समर्थन नगर्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 5 बजेको प्रकृति समय सन्देश वन जंगलमा जडीबुटी

0: अहिले तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
6: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
7: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
2: खुशीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार। सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 98-578-25-188 र 98-478-40-188।
11: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो कन्ले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
12: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
13: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
12: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
13: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
12: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
13: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847744683 र 9847764770। सेवा गर्ने मौका दिनुहोस्।
14: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
15: के भयो बोलादै, के गुनगुनाइरहेको?
14: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
15: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
14: यति सजिलै?
15: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
16: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
17: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू?
18: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
16: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
20: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
21: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
22: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
16: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9855720300।
16: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
23: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
24: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
23: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
24: यसका बाजे लाटाले हानेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
16: हामी कहाँ साल, सिसौ, असना, सालको चौकस, झाल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857723894, 9847874894।
19: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
17: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
19: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
25: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
1: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
1: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
4: खुसीको खबर।
5: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: हाम्रा सेवाहरू:
5: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
25: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
5: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
25: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
5: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
25: थप जानकारीको लागि
5: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
25: मोबाइल नम्बर 98-680-79-194 र 98-22-81-56-76।
4: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
26: किसानहरूका लागि खुसीको खबर।
0: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिक्प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
26: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
27: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
28: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
1: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
0: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
29: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
30: तपाई सँगसँगै

0: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
1: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाल रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808 64 0 71।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
4: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आइसीयू सेवा,
4: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
4: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
4: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन्दा।

0: 0582 526 86 र 590 475।
1: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गएसन्छ भन्न भने।
1: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
4: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
4: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 MBPS केवल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
9: डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
9: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
10: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा,
11: के भयो?
10: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
11: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
12: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825 529 47। सेवा गर्ने मौका दिनुहोला।
13: ओहो ल, पढ्नुहोस् त यो खबर। आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगेला र खै?
14: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
13: त्यही त खै, यिनलाई चेत किन नआउला?
14: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
15: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश प्लास्टिक जन्य वस्तुहरुको प्रयोग कम गरौं

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवलपरासीको सुस्तामा बाढ़ी पत्ता, झण्डै 40 घर डुबानमा। पोखरामा खोलाले बगाएर दुई बालक बेपत्ता, थप एकजनाको शव भेटिएसँगै रोल्पामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या 16 जना पुग्यो।
0: ऐन निगमले तोकेका काठमाडौँका 5 ठाउँमा ग्यास किन्नेहरूको भीड़। उपभोक्तालाई शास्ति कायमै, नागरिकता वा राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्थाको विरोध।
1: साधना, दान, भजन कीर्तन र धार्मिक यात्रा गुला पर्वको मुख्य विशेषता। सबैको भलो चाहने सांस्कृतिक अभ्यास रहेको संस्कृतविदको भनाई।
2: गुला पर्वले सामाजिक सन्देश भनेको अरूको हित र कल्याणमा अग्रसर भएमा हामी सबैको हित र कल्याण हुन्छ।
0: इरानलाई पराजित गरेपछि हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी। हर्मुज खोल्ने वा बन्द गर्ने अधिकार इरानसँग मात्रै रहेको इरानी विदेश मन्त्री आराघासीको जवाब।
1: र एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोज 15 24 गतेसम्म आयोजना हुने।
3: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
5: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
4: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
6: लाइफ इन्सुरेन्स कम्पनी, लासिमपाट, काठमाडौँ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नारायणी नदीमा आएको बाढ़ी नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर 5 रहेको थारूटोलको बस्तीमा पस्दा 40 घर डुबान्न परेका छन्। स्थानीय बासिन्दाले निर्माण गरेको अस्थायी बाँध निर्माणको बाढ़ीले भत्काएपछि बस्ती जलमग्न बनेको हो। बाढ़ीका कारण स्थानीय बासीका केही घरका अन्नपात र लत्ता कपड़ा बगेका छन् भने माटो र फुसका कच्ची घरहरू डुबान्न पर्दा स्थानीय बासिन्दा त्रासमा रहेका छन्। भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोधका कारण नदी किनारको 132 मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण हुन नसक्दा सुस्तावासीले हरेक वर्ष बाढ़ी र कटानको समस्या झेल्दै आएका छन्। यसैबीच अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँ र कोशी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा मध्यम वर्षा भइरहेको छ। बागमती प्रदेशको 1-2 ठाउँमा मुसलधारे वर्षा समेत भइरहेको छ। पछिल्लो 3 घण्टामा काठमाडौँको कपन र सिन्धुपाल्चोकको बोल्देमा 50 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ भने जाजरकोटमा 40 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। आज राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ठूलो पानी पर्दा गेग्रान बहाव, बाढ़ी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुन्छ।
1: यसैबीच पोखराको विजयपुर खोलाले बगाएर आज दिउँसो 2 किशोर बेपत्ता भएका छन्। स्याङ्जाको बिरुवा गाउँपालिका घर भई अहिले पोखरा 14 छिन्ने डाँडा बस्ने 14 वर्षीय निक्सन गुरूङ र खोटाङ घर भई सराउथी बस्ने 15 वर्षीय ओमन राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरा 14 विजय बस्तीबाट खोला तरेर पोखरा 26 सक्नेरीतर्फ फुटबल खेल्न जाने क्रममा उनीहरूलाई विजयपुर खोलाले बगाएको हो। कास्की प्रहरीका अनुसार निरन्तरको वर्षाका कारण खोलाको बहाव बढ़ेकाले बालकहरूलाई बगाएको र गहिरो खोजका कारण तत्काल उद्धार सम्भव हुन सकेको छैन। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली सहित सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन गरी बेपत्ता बालकको खोजी भइरहेको छ।
0: यसैबीच रोल्पाको थवाङमा गएको बुधबार बेलुका खसेको पहिरोमा परि बेपत्ता भएका थप एकजनाको शव प्युठानमा फेला परेको छ। प्युठानको सरूमारानी गाउँपालिका 2 रहेको राप्ती नदीको 20 भागमा फेला परेको शव थवाङ 5 कोटल 12 80 वर्षीय अजम्बर पुन मगरको भएको पुष्टि भएको हो। यससँगै थवाङ पहिरोमा परेका 13 मध्ये 12 जनाको शव फेला परिसकेको छ भने 9 वर्षका असीम पुन मगर अझै बेपत्ता हुनुहुन्छ। पहिरोमा घाइते भएका 2 जनाको बुटवलमा उपचार भइरहेको छ। यस्तै बुधबार सेतु सहित खसेको विनाशकारी पहिरोले कोटलबारा गाउँका 13 संरचना पूर्ण रूपमा नष्ट भएका छन्। यस्तै रोल्पाकै सुनसहरी गाउँपालिकामा अस्ति बिहिबार गएको पहिरोमा 4 ज्यान गएको छ। रोल्पामा 2 दिनमै पहिरोमा परेर 16 ज्यान गएको छ भने 1 हराइरहेका छन्।
1: नुवाकोटको थाना भन्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा 2 ज्यान गएको छ, अरू 3 घाइते भएका छन्। शिवपुरी गाउँपालिका उडान नम्बर 7 थाना भन्ज्याङको टोखा छरे सड़क खण्डमा रोकेर राखेको बस बिहान 9 अचानक घुर्दा बस भन्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाड़ी सड़कबाट तल खसेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका 5 उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका हुन्। ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका 8 54 कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाँडादेवी गाउँपालिका 2 65 उदयमाया खत्री रहेका छन्।
0: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल ऑयल निगमले काठमाडौँका 5 ठाउँबाट बिक्री शुरू गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा आजदेखि 5 ठाउँमा ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको हो। टेकुमा रहेको नेपाल ऑयल निगम परिसर, चावहिलको यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरामा रहेका राधास्वामी परिसर तथा बबरबहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री शुरू गरेको हो। निगमले तोकेका ठाउँमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भीड़ लागेको छ। निगमले विभिन्न ठाउँबाट ग्यास बिक्री गरे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। बबरमहलमा ग्यास लिन पुगेका सेवाग्राहीले लामो समयसम्म लाइन बस्दा पनि ग्यास नपाएको गुनासो गरे। निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन 1,000 भन्दा बढ़ी उपभोक्ता पुगेका छन्। निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचय पत्र साथमा ल्याउनु पर्नेछ। यसैबीच निगमले खाना पकाउने ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य लिएर आउनु भन्दै सूचना निकालेपछि त्यसको व्यापक विरोध भएको छ। निगमले निकालेको सूचनामा ग्यास लिनका लागि आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित उपस्थित हुन भनिएको छ। घर नजिकैको डिपोमा सहजै पाउनुपर्ने अत्यावश्यक वस्तु निगमले तोकेकै ठाउँमा खाली सिलिण्डर लिएर पुग्नुपर्ने र त्यसमा पनि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि त्यसको विरोध भएको हो। कतिपयसँग नागरिकता वा राष्ट्रिय परिचय पत्र नभएमा खाना पकाउनै नपाउने हो भन्दै उपभोक्ताले प्रश्न गरेका छन्।
1: नेपाली कांग्रेसको इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको भेलाको नाम फेरेर राष्ट्रिय सम्मेलन बनाएको छ। हिजो उद्घाटन समारोहमा पनि भेला नै भनिएकोमा आज बन्द सत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेश हुँदै गर्दा भेलालाई राष्ट्रिय सम्मेलनमा परिणत गर्दै राष्ट्रिय सम्मेलनको ब्यानर राखेको हो। पार्टीको विधानले भेलालाई नचिन्ने भएकाले राष्ट्रिय सम्मेलन भनेको आयोजकको भनाई छ। भेला अर्थात राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज बन्द सत्रमा विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ। बन्द सत्रमा पार्टीको आउँदो राजनीतिक दिशा तय गर्न पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यस्तै पूर्व प्रवक्ता डाक्टर प्रकाश शरण महतले आर्थिक नीति सम्बन्धीको प्रतिवेदन, पूर्व सहमहामन्त्री उमाकान्त चौधरीले संगठन सम्बन्धीको प्रतिवेदन र नेता रमेश लेखकले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ। यसै गरी समसामयिक राजनीतिक विषयमा नेता एनपी साउद र प्रचार प्रसार सम्बन्धी प्रतिवेदन प्रचार समिति संयोजक मीन विश्वकर्माले पेश गर्नुभएको छ। पेश गरिएका यी प्रतिवेदनहरूमाथि सातैवटा प्रदेशका सहभागी प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गरिरहेका छन्। विशेष महाधिवेशनपछिको सांगठनिक अन्योल र अदालतको पछिल्लो प्रक्रियालाई ध्यानमा राख्दै असन्तुष्ट पक्षले पार्टी एकता र भावी रणनीतिका विषयमा जोरदार रूपमा कुरा उठाइरहेको छ। कार्यक्रमको तालिका अनुसार प्राप्त सुझावहरूलाई समेटेर भोलि काठमाडौँ घोषणा पत्र जारी गर्दै भेला समापन गर्ने तयारी आयोजक समितिले गरेको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: दाया बाया नहेरे के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
8: ए मिरा पो, त्यस्तो केही होइन।
7: त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयातिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
8: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रसुन ट्रेडर्स छँदै छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
9: Sara mala ke ko tini herda
3: हजुर, हामी कहाँ विभिन्न डिजाइन का साड़ी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कूल ड्रेस लगायत काचो कपड़ाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चौक दान गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
9: खुशीको खबर। तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ। फोन नम्बर 082-520-032 र मोबाइल नम्बर 98-12-91-918।
10: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: सप्तधारा नामक नयाँ राष्ट्रिय भिजन घोषणा गर्नुभएको छ। सम्बोधनका क्रममा लगातार 13 पटक झण्डोलोतन गर्नुभएका मोदीले आउँदो 5-7 वर्षभित्र विकसित र आत्मनिर्भर भारत बनाउनका लागि निर्माणका लागि यो नीति ल्याइएको बताउनुभयो। सप्तधारा अन्तर्गत उत्पादन क्षमता, कृषि प्रविधि तथा एआई, शहर र यातायात जोड्ने गतिशील रक्षा, हरित तथा निलो अर्थतन्त्र र भारतको सफ्ट पावर गरी 7 प्रमुख शक्तिलाई प्राथमिकतामा राखिएको छ। साथै प्रधानमन्त्री मोदीले नक्सल मुक्त भारत निर्माणमा भएको प्रगति र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारतको दावीबारे उल्लेख गर्दै सेमी कन्डक्टर उद्योग, परमाणु ऊर्जा र हरित ऊर्जामा आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
0: अमेरिकाको गृह सुरक्षा विभाग डीएचएसले नेपालसहित 13 देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात टीपीएस सुविधा औपचारिक रूपमा अन्त्य गर्ने प्रक्रिया अघि बढ़ाएको छ। अमेरिकी पुनरावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेसँगै टीपीएस अन्त्य गर्ने कानूनी बाटो खुलेपछि डीएचएसले सूचना निकालेको हो। 2072 सालको विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका योग्य नेपाली नागरिकलाई सन् 2015 जून 24 तारीकमा पहिलोपटक टीपीएस सुविधा दिइएको थियो। यस सुविधा अन्तर्गत नेपालीहरूले अमेरिकामा कानूनी रूपमा बस्न, काम गर्न र देश निकालाबाट सुरक्षा पाउँदै आएका थिए। डीएचएसको तथ्याङ्क अनुसार शुरूमा झण्डै 12,700 नेपाली यस सुविधामा आबद्ध थिए। तीमध्ये झण्डै 5,500 जनाले स्थायी बसोबास अर्थात ग्रीन कार्ड प्राप्त गरिसकेका छन्। बाँकी नेपाली अहिले पनि टीपीएसमा निर्भर रहेका छन्। टीपीएस सकिएपछि अन्य कानूनी हैसियत नभएका व्यक्तिहरूले अमेरिका छाड्नुपर्ने वा देश निकालाको प्रक्रियामा जानुपर्ने अवस्था आउनेछ। तर ग्रीन कार्ड प्रक्रियामा रहेका वा अन्य भिसा माध्यमबाट अमेरिकामा रहेका नेपालीहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन्।
1: ऋण लगानी कमजोर भए पनि गएको आर्थिक वर्ष वाणिज्य बैंकहरूको नाफा झण्डै 32% बढ़ेको छ। गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार संचालनमा रहेका 20 वाणिज्य बैंकहरूले 69,78,00,00,00 रूपियाँ नाफा कमाएका हुन्। यो नाफा आर्थिक वर्ष 2081-82 भन्दा 31.95% धेरै हो। आर्थिक वर्ष 2081-82 20 वाणिज्य बैंकहरूले कुल 52,88,00,00,00 रूपियाँ नाफा कमाएका थिए। गएको आर्थिक वर्ष 20 बैंकहरूमध्ये 19 नाफामा रहँदा पर्वु बैंक भने 24 करोड़ रूपियाँ नोक्सानीमा गएको छ। रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकले 7,90,00,00,000 रूपियाँ नाफा कमाएको छ। बैंकहरूको नाफा बढ़े पनि मुख्य आमदानी मानिने खुद ब्याज आमदानी भने 1% बढ़ेर 1,92,35,00,00,000 रूपियाँ मात्रै पुगेको छ। कर्जा लगानी बढ़न नसक्दा र किस्ता असुलीमा समस्या आउँदा बैंकहरूमा 13 भन्दा बढ़ी रकम लगानी हुन नसकी थन्किएको छ। यस अवधिमा बैंकहरूले औसत खराब कर्जा 4.51% बढ़ेर 5.35% पुगेको छ। समग्रमा बैंकहरूको औसत लाभांश क्षमता 13.42% देखिएकोमा एभरेस्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढ़ी 38.32% रहेको छ।
0: सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50,00,000 रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा गएको भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि शहीद परिवार वा घाइतेलाई 50,00,000 रूपियाँसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ। कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। नवयुवा आन्दोलनका शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएका व्यक्तिको पति पत्नी छोरा छोरी बाबु वा आमा भन्ने जनाउँछ। यसै शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपक्षी व्यवसाय घरेलु तथा साना उद्योग सेवा व्यवसाय सूचना प्रविधिमा आधारित व्यवसाय पर्यटन व्यवसाय उत्पादनमूलक उद्योग स्टार्टअप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा स्वरोजगारीमूलक व्यवसाय सञ्चालनसम्म गराउन सकिने व्यवस्था गरेको छ।
1: स्वास्थ्य बीमा बोर्डले अनलाइन मार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने सेवा शुरू गरेको छ। विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण सम्बन्धी कार्यविधि 2083 बमोजिम, नयाँ आबद्धता बीमा लेख नवीकरण र केवाईसी अपडेट जस्ता सबै काम अब घरमै बसेर गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहका अनुसार दर्ता सहयोगी बिना नै सर्वसाधारण आफैले अनलाइन फारम भरेर यी सेवा खल्ती वा कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। अहिले देशभर 59,70,000 भन्दा बढ़ी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारले वार्षिक 3,500 रूपियाँ योगदान गरे बापत 1,00,000 रूपियाँसम्मको स्वास्थ्य सेवा पाउँछन्। परिवारका थप प्रति सदस्य 700 का दरले रकम थप्दै जाँदा 20,000 बराबरको सेवा सुविधा थपिँदै जाने प्रावधान छ। साथै 8 प्रकारका कडा रोगका लागि थप 1,00,000 रूपियाँ बराबरको सेवा सुविधा उपलब्ध गराइन्छ।
0: ललितपुरको लगनखेलमा रहेको ऐतिहासिक सप्तपातल पोखरीको पुनर्निर्माणपछि आज उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिका र लगनखेल वातावरण संरक्षण समितिको सहकार्यमा नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाई पोखरी र पार्क निर्माण गरेको हो। लिच्छविकालीन इतिहाससँग जोडिएको यो पोखरी कुनै समय झण्डै 200 रोपनी भन्दा ठूलो क्षेत्रफलमा फैलिएको थियो, तर अतिक्रमण नपर्दै पानीविहीन बनेको पोखरीको जग्गा फिर्ता गराउन स्थानीय पूर्णस्थापितले 2061 सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो। झण्डै 15 वर्षको कानूनी लड़ाई पछि सर्वोच्च अदालतले 2076 सालमा 14 रोपनी जग्गा पोखरीकै नाममा कायम गर्न आदेश दिएको थियो। त्यसपछि महानगरले पोखरी पुनर्निर्माणको काम अघि बढ़ाएको हो। नेपाली सेनाको राजदल गणले प्रयोग गर्दै आएको थप 32 रोपनी जग्गा समेत फिर्ता लाउने प्रक्रिया चलिरहेको छ। अशोक स्तूप नजिकै रहेको यो पोखरीको पुनर्निर्माणसँगै स्थानीय बासिन्दा उत्साहित बनेका छन्।
1: ओखलडुङ्गाको खिचीदेम्बा गाउँपालिका कुहिरोलाई पानीको स्रोतका रूपमा प्रयोग गर्दै स्वच्छ खानेपानी संकलन र वितरण शुरू भएको छ। समुद्र सतहबाट करिब 2,330 मिटर उचाइमा रहेको खिजीदेम्बा 5 मेलेगुम्बा टोलमा प्रविधि जडान गरी कुहिरोबाट पानी झार्न थालिएको गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो। परम्परागत मुहान सुकेपछि स्थानीयवासीको खानेपानी समस्या समाधानका लागि खिजीदेम्बा गाउँपालिका र दि स्मल अर्थात नेपालको सहकार्यमा झण्डै 1 करोड़ रूपियाँको लागतमा यो परियोजना सम्पन्न गरिएको छ।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
12: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
11: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
12: हजुर, विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
11: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
12: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9848744683 र 9848744770। सेवा गर्ने मौका दिनुहोस्।
13: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
14: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
13: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
14: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01 5454 6666 व्हाट्सएप 9865 44 24 96।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि स्ट्रेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने चेतावनी दिनुभएको छ। न्यूयर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरान अहिले नराम्रोसँग पराजित भइरहेको दावी गर्दै युद्ध जितेपछि अमेरिकाले हर्मुजलाई आफ्नो भूभाग बनाउने बताउनु भएको बीबीसीले जनाएको छ। यस्तै ट्रम्पले इरानलाई परमाणु अस्त्र हासिल गर्नबाट रोक्ने शर्तमा अमेरिकी नागरिकलाई इन्धनको उच्च मूल्य स्वीकार गर्न अनुरोध गर्नुभएको छ। यसैबीच ट्रम्पको चेतावनीको जवाफमा इरानका उपविदेश मन्त्री अब्बास अरागसीले हर्मुज जलमार्ग खोल्ने वा बन्द गर्न अधिकार इरानसँग मात्रै रहेको बताउनु भएको खबरमा उल्लेख छ। यसअघि अमेरिकी राष्ट्रपछि ट्रम्पले हर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दावी गर्नुभएको थियो। यद्यपि इरानले यो दावीलाई अस्वीकार गरेको छ। हर्मुज जलमार्ग विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो। विश्वको झण्डै 20% तेल तथा ग्यास यही मार्ग भएर आपूर्ति हुन्छ। इरान अमेरिका तनावका बीच हर्मुज जलमार्गमा हुने आउजाउत गम्भीर रूपमा अवरूद्ध भएको छ, जसले ऊर्जा बजार र इन्धनको मूल्यमा पनि वृद्धिको दबाव सृजना गरेको छ।
0: इण्डोनेसियामा आज बिहान गएको 7.7 म्याग्निच्युडको भूकम्प परेर कम्तीमा 38 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीबीडीले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पले त्यस क्षेत्रका भवनहरूलाई क्षति पुर्याएको छ। शुरूमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टापछि त्यस्तो सूचना भने हटाएको बीबीसीले जनाएको छ। इण्डोनेसियाको स्थानीय समयअनुसार बिहान 5 बजेतिर फ्लोरेस टापुमा भूकम्प गएको थियो। विपद व्यवस्थापन निकायका अनुसार झण्डै 2000 जना मानिस आफै सुरक्षित ठाउँमा सरेका छन्। तर प्रभावित क्षेत्र दुर्गम र पहाड़ी भएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्न सक्छ। बीएपीबीले मानिसहरूलाई समयमित रहन र तटीय क्षेत्रबाट टाढा बस्न सुझाव दिएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोज 15-24 गतेसम्म आयोजना हुने भएको छ। आयोजकले प्रतियोगिता काठमाण्डुको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला कबड हलमा हुने जानकारी दिएको हो। एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लीगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यवसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ। अब प्रतियोगितामा सुदूरपश्चिम सहित कर्णाली एसविस, ललितपुर क्वीन्स, काठमाण्डु स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निजान्स गरी 7 टोली पुगेका छन्। लीगको पहिलो संस्करण काठमाण्डुमा र दोस्रो संस्करण पोखरामा आयोजना भएको थियो। यसअघि हिजो नेपाल भलिबल लीग एनभीएलको मिति सार्वजनिक भएको थियो। एनभीएल आउँदो भदौ 19-27 गतेसम्म दशरथ रंगशालाको कबड हलमा सञ्चालन हुनेछ।
0: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणका साथमा हुनुहुन्छ साथी महेश घिवाली।
15: आजको रंगदर्पण गुणा पर्वको रौनकमा केन्द्रित छ।

हिजो आज हरेक बिहान काठमाण्डुको स्वयम्भूनाथमा गुल्ला पर्वको उत्सवले वातावरण उल्लासमय हुने गर्छ। काँधमा बाजा बोकेका नेवारी समुदायका समूह एकपछि अर्को गर्दै स्तूपको परिक्रमामा हिँडिरहेका हुन्छन्। कतै झ्याली कतै धा बाजाको आवाज गुन्जिन्छ र त्यही तालमा भक्तजनहरूको लश्कर विस्तारै अघि बढ्छ। बिहिबारदेखि शुरू भएको यही दृश्यले गुम्ला पर्वको रौनक काठमाडौँ उपत्यका भरि छाएको संकेत गर्छ।

नेपाल सम्वतको दशौं महिना जुन ठीक वर्षा ऋतुसँग मेल खान्छ त्यसैलाई गुणा महिना भनिन्छ। गुरू पूर्णिमादेखि नै बौद्ध परम्परामा तीन महिने वर्षावास शुरू भइसकेको हुन्छ किनभने पुरानो समयमा बाढ़ी पहिरोको जोखिमबाट बस्न मानिसहरू बिहारभित्रै बस्ने चलन थियो। गुणा शब्द नै वर्षाको बिम्बबाट बनेको हो। गुँ अर्थात जंगल र ला अर्थात महिना हो। साथै अन्धकारबाट उज्यालोतर्फ लैजाने भावना नै यस पर्वको मूल मर्म हो।

0: जुम्ला पर्व पूरै एक महिना नै मनाइनुमा विशेष कारण छ। भदौ महिनामा घाम र पानीको कुनै ठेगान हुँदैन, हावाहुरी जुनसुकी बेला आउन सक्छ। यस्तो जोखिमपूर्ण समयमा एक्लै हिँड्नुभन्दा सामूहिक रूपमा परिक्रमा गर्ने, पूजा गर्ने र एक अर्कालाई साथ दिने अभ्यासबाट नै यो परम्परा बसेको हो। यसैले गुणालाई अरूको भलाई गर्ने महिना पनि भनिन्छ। महिनाभर झण्डै 17-18 फरक फरक धार्मिक क्रियाकलाप हुन्छन्। पर्वको पहिलो दिनदेखि नै प्रज्ञा पारमिता ग्रन्थको पाठ शुरू हुन्छ, जसलाई चित्त शुद्ध गर्ने ज्ञानको स्रोत मानिएकोले बुद्ध माता भनिन्छ। पूर्णिमाका दिन गुन्हु पूर्णिमा नौथरी गेडागुडी र पिठो मिसाएर बनाइएको क्वाटी खाने चलन छ, जुन रोपाईको व्यस्त र गर्मी याममा स्वास्थ्यका लागि उपयुक्त मानिन्छ। अन्त्यमा आउने गोकर्ण औंसीका दिन बुबालाई दोस्रो गुरूको रूपमा सम्मान गर्दै बुबाको मुख हेर्ने गरिन्छ। तर हरेक दिनको शुरूआत एउटै ढाँचामा हुन्छ। बिहानै उठेर स्नान गरी गुला बाजा बजाउँदै स्त्रोत पाठ गर्दै चैत्य महाचैत्य परिक्रमामा निस्किने, तर नेवारी समुदायमा पनि जात अनुसार फरक फरक बाजा बजाउनु पर्ने नियम छ। सानेपाका स्थानीय आर्य मगर:
1: अनि हाम्रो चाहिँ झिमे खोलामा चाहिँ त्यो बिहान बिहान झिमे बजाएर आउनुहुन्छ। अझ यो गुला बाजा भनेर चाहिँ मेन चाहिँ घा बाजालाई भन्छ होइन, शाक्य भज्राचार्य अनि मानन्दर अनि तुलाधरहरूबाट बजाइन्छ मेनली चाहिँ। त्यसपछि धा मात्र नभएर नेकु बाजा भन्ने हुन्छ होइन, दामुखी भन्ने हुन्छ, खि बाजा भन्ने हुन्छ होइन, यो चाहिँ मेन हुन्छ कि गुला धिमे भन्दा चाहिँ तिनीहरू मेन हुन्छ कि। तर नेवार कल्चर मात्र नभएर त्यसभित्र पनि कास्ट अनुसार पनि बाजाहरू छुट्याइएको छ कि।
0: काठमाडौँमा स्वयम्भूनाथ, ललितपुरको पाटन, चोभारको आदिनाथ, किर्तिपुरमा चिलन्चु बिहार, बनेपा धुलीखेलमा नमोबुद्ध र भक्तपुर साङ्कुका स्थानीय वज्रयोगिनीसम्म आफ्नै क्षेत्र अनुसार यो सामूहिक परिक्रमा चल्छ, जुन गुला पर्वको सबैभन्दा जीवन्त झलक हो। गुला यल पञ्चदानसँग पनि जोडिएको छ। किंवदन्ती अनुसार गुस्तल नगरका राजा सर्वानन्दले ठूलो खर्च गरी दीपंकर बुद्ध र संघलाई दानशालामा निम्तो गरेका थिए, तर दान लिन आइपुगेकी लक्ष्मी थकु नामकी गरीब बुढी महिलालाई दान दिन अस्वीकार गरियो। फर्किँदै गरेकी उनले आफै माग्दै ल्याएको थोरै चामल स्वेच्छाले संघलाई दान दिइन् र दीपंकर बुद्धले सोही दानलाई पहिलो स्वीकार गरे, किनभने राजाको दान राज्यकोषको सम्पत्ति थियो भने बुढी महिलाको दान आफ्नै परिश्रम र स्वच्छ नियतको फल थियो। यही भावनाले गुलाभर चल्ने पञ्चदान परम्परालाई अर्थ दिन्छ।

0: हुना पर्वले सरसफाईको महत्व, दानको भावना र सामूहिक सहकार्यको शक्तिलाई एकसाथ बोकेको छ। अरूको हितमा लाग्दा नै सबैको हित सुनिश्चित हुन्छ भन्ने नै यसको सन्देश हो। गुना पर्व भनेको वर्षे झरी र प्राकृतिक जोखिम बीच पनि मानिसले मानिसलाई साथ दिने, ज्ञान बाँड्ने र भलाई गर्ने त्यही जीवन्त अभ्यास हो। संस्कृतिविद राजेन्द्रमान वज्राचार्य:
1: गुना पर्वले सामाजिक सन्देश भनेको अरूको हित र कल्याणमा अग्रसर भएमा हामी सबैको हित र कल्याण हुन्छ, त्यसको लागि सामूहिक प्रयास र सामूहिक कार्यको अत्यावश्यक छ भन्ने सन्देश दिन्छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
3: नवलप्रासीको सुस्तामा बाढ़ी पस्दा झण्डै 40 घर डुबानमा, पोखरामा खोलाले बगाएर दुई बालक बेपत्ता, थप एकजनाको शव भेटिएसँगै रोल्पामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या 16 जना पुग्यो।
2: ऐन निगमले तोकेका काठमाण्डुका 5 ठाउँमा ग्यास किन्नेहरूको भीड़, उपभोक्तालाई शास्ति कायमै, नागरिकता वा राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्थाको विरोध।
3: साधना, दान, भजन कीर्तन र धार्मिक यात्रा गुना पर्वको मुख्य विशेषता, सबैको भलो चाहने सांस्कृतिक अभ्यास रहेको संस्कृतिविदको भनाई।
2: इरानलाई पराजित गरेपछि हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी, हर्मुज खोल्ने वा बन्द गर्ने अधिकार इरानसँग मात्रै रहेको इरानी विदेश मन्त्री अरघासीको जवाब,
3: र एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदा असोज 15 देखि 24 गतेसम्म आयोजना हुने।

0: मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: माटोले खोजेको किसानले रोजेको कृषि मन्त्रालयको सिफारिसमा बिक्री वितरण भइरहेको नवरत्न र उत्तम ब्रान्डको रासायनिक मल खोजी खोजी प्रयोग गरौं।
2: साथै बजारमा डुप्लिकेट रूपमा पनि आउने भएकाले उत्तम र नवरत्नको नेपाली लोगो भएको रासायनिक मल मात्रै प्रयोग गरौं। पाइने स्थान विभिन्न सहकारी संस्था र रासायनिक मल बिक्री वितरणका डिपोहरू तुलसीपुरका लागि आधिकारिक विक्रेता मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन दाङ रौनियार पोलिक्लिनिकको पछाडि कुनामा। मोबाइल नम्बर 9808864071।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
2: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो। चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
7: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
8: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
8: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9558740601।
9: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
10: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
11: 10 बेड आईसीयू सेवा
10: 10 बेड एनआईसीयू सेवा
11: 10 बेड एसबीयू सेवा
10: नर्मल डेलिभरी तथा सीएस सेवा
11: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
10: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
11: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान फोन 082-522-686 र 590-475
12: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
13: अब के हुनु नि बाबु दाँत दुखेर मर्न लागिसके म त
12: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
14: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ
15: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
14: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
15: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578-35952
16: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
17: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
18: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
17: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
19: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
17: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97-492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
19: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
20: सबै रोगको उपचार अब एकै ठाउँमा नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ हाम्रा सेवाहरू
17: बाथ तथा नसा रोग महिला तथा प्रसूति सेवा नवजात शिशु तथा बाल रोग नाकान घाँटी मुटु मृगौला कलेजो सुगर थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड एक्सरे प्रयोगशाला परीक्षण फार्मेसी परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ
20: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 कलाइन बीपी चोक दान फोन नम्बर 082-522-101003 र मोबाइल नम्बर 98578-80103
17: नेशनल बाथरोग सेन्टर स्वास्थ्य तपाईँको सेवा हाम्रो
21: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
22: तपाईँ सँगसँगै

0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
3: डाक्टरद्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
1: बिरामी चेक जाँच हुने मिति भदौ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
4: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
6: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
5: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
6: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भटकट कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
7: हामी कहाँ साल, चिसौ, असना, सालको चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
8: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 98578 2894, 98478 1494।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको

0: ഇതിന്റെ ഇന്ത്യ ഏറ്റവും
1: घरआँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्र महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
4: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
5: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
5: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
4: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन,
5: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
6: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा? के भयो?
7: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
6: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गयो पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
8: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा, प्रोप्राइटर प्रसुन ओझा, फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला।
9: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा, रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0825218447
10: र 0825218780।
11: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
5: हाम्रा सेवाहरू:
2: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
12: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
13: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
11: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली, गलाइन, तुलसीपुर दान, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 9810871380।
14: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू:
15: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
15: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
15: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
10: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856384443 र 9810857772।
16: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
17: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
16: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
16: 10 बेड आईसीयू सेवा,
17: 10 बेड एनआईसीयू सेवा,
16: 10 बेड एसडीयू सेवा,
17: नर्मल डेलिभरी तथा सीएस सेवा,
16: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
17: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा।
16: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
18: मेरी आमोइनी घट बोलाएछ मागे, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
19: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
18: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
19: यसका बाजे लाटाले हाँडेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए अहिले भटक कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
20: हामी कहाँ साल, सिसौ, असना, सालको चौका, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
21: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ।
20: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558823894, 9458814994।
22: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
23: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
24: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
25: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
24: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
25: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
1: सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
2: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
1: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथरोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान फोन नंबर 082-520-103 र मोबाइल नंबर 98-577-80-103।
2: नेशनल बाथरोग सेंटर, स्वास्थ्य तपाईको सेवा हाम्रो।
0: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेस संस्थापन इतरपक्षले नेता देउबा नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने, प्रवासमा रहेका नेपालीलाई नेपालमा नै लगानी गर्न अर्थमन्त्री वागलेको आग्रह, सूचना प्रविधिलाई सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा ऊर्जा मन्त्रीको जोड।
1: अहिले एआई त्यसपछि आएर सूचना प्रविधिको जमाना छ, तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु। अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षको हरमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिया छ।
0: नुवाकोटमा बसले भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु, खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि आयल निगमद्वारा काठमाण्डुका 5 स्थानमा बिक्री वितरण शुरू।
2: 5 ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गर्यौं, यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौं कि भन्ने अनुमान गरेका थियौं, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गर्यौं।
0: भारी वर्षा र विपदका कारण 24 घण्टा यता 13 जना भन्दा बढ़ीको मृत्यु, 5 जना बेपत्ता। बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागमा 1-2 स्थानमा भारी वर्षा, वर्षा अब पश्चिम सर्ने।
3: सिन्धुपाल्चोकका अनि यो काठमाडौँ जिल्लाका 1-2 ठाउँमा भारी वर्षा भएको छ। त्यस्तै लमजुङ जिल्लामा पनि 1-2 ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ र यो वर्षा गराउने प्रणाली विस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ।
0: र इण्डोनेसियामा शक्तिशाली भूकम्प, दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा परेर 7 जनाको मृत्यु।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: अहिले खाना पकाउने ग्यासको अभावले उपभोक्ताहरू घण्टौं लाइनमा बस्न बाध्य छन्। नेपाल जस्तो मुलुकले अन्तत ग्यास लगायतका पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय ऊर्जाको प्रयोग गर्नु नै बुद्धिमानी हुन्छ। सर्वसाधारण उपभोक्तालाई बिजुलीमा खाना पकाउन प्रोत्साहन गर्ने र बिजुलीको शुल्क घटाउनेतर्फ सरकारले ध्यान दिनु आवश्यक छ।
5: खाना पकाउने एलपी ग्यासको अभाव सर्किएपछि नेपाल आयल निगमले काठमाण्डुका 5 ठाउँबाट ग्यास बिक्री वितरण शुरू गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाण्डु संघको समन्वयमा आजदेखि ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको हो। टेकुमा रहेको नेपाल आयल निगम परिसर, चाबहिलको यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरामा रहेको राधास्वामी परिसर तथा बबरमहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री शुरू भएको हो। बिक्री केन्द्र अनुसार फरक फरक ब्राण्डका ग्यास उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: 5 ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गर्यौं, यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौ कि भन्ने अनुमान गरेका थियौं, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गर्यौं। त्यसले गर्दा अलिकति 5 ठाउँहरूमा भीड़भाड पनि अलिक बढ़्यो भन्ने देखिएको छ, नम्बर एक। अर्को, यी ठाउँहरू चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुरानो कार्यालय भवन रहेको स्थान पार्किङ एरियाबाट हामीले एउटा स्थान वितरण गर्यौं। किर्तिपुरको राधा स्वामीको होल्डिङ सेन्टर जुन छ त्यहाँबाट अर्को, वसुन्धरा क्षेत्रमा राधा स्वामीको अर्को, र टेकु स्थित यो आयल निगमकै वहाँको एरियाबाट अर्को, र चाबैल भित्रपट्टि धोबी खोलाको किनारमा यातायात व्यवस्था कार्यालय छ त्यो ठाउँबाट अर्को गरिकन हामीले 5 ठाउँबाट सबै प्रकारका ग्यासका विक्रेता अथवा उत्पादकहरू उनीहरूलाई सोझै उपभोक्तासम्म पुग्ने गरी वितरणको व्यवस्था मिलाएका छौं।
5: नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार देशका 43 जिल्लामा 52 विपदका घटना भएका छन्। पछिल्लो 24 घण्टाको तथ्याङ्क अनुसार ती घटनाहरूमा परि 43 जना घाइते भएका छन्। विपदका कारण देशभर 12 स्थानमा सड़क आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ भने अनुमानित 6,47,000 रूपियाँ बराबरको भौतिक क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी शान्ति महत,
6: हाम्रो यो मनसुन सिजन शुरू भएपछि चाहिँ जुन अब असार 5 गतेबाट शुरू भएको थियो अब त्यो दिनदेखिकै कुरा गर्दाखेरि पनि अब हामीले विशेष गरी यो मनसुनजन्य विपद चाहिँ बाढी पहिरो चट्याङ र भारी वर्षालाई लिने गर्छौँ। त्यसबाट चाहिँ त्यसमा बढी चाहिँ हामीलाई भन्नुपर्दाखेरि पहिरोबाट नै बढीको डेथ भएको देखिन्छ भने त्यसपछि बाढी अनि चट्याङ र भारी वर्षाबाट भएको देखिन्छ।
5: विपद प्रतिकारी तथा उद्धारका लागि देशभर 261 जना प्रहरी परिचालन गरिएकोमा 283 जनाको सकुशल उद्धार गरिएको छ भने पहिरोका कारण मात्रै 10 जनाको मृत्यु भएको छ। वैशाख 1 देखि साउन 29 गतेसम्म देशभर 4,659 विपदका घटना हुँदा 229 जनाको मृत्यु, 909 जना बेपत्ता र 1,463 जना घाइते भएका छन् भने 5,709 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। समीक्षा विधिमा सर्पदंश र पहिरोका कारण सबैभन्दा बढ़ी मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ। आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शाखाका अनुसार हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका 1-2 स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेकाले मौसम सम्बन्धी पूर्व जानकारी लिएर मात्र यात्रा गर्न र अनावश्यक हिण्डुल नगर्न मौसमविद सञ्जीव अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: यति बेला विशेष गरेर बागमती र गण्डकी प्रदेशका धेरै जिल्लाहरूमा चाहिँ वर्षा भइरहेको छ। धेरै ठाउँमा मध्यमसम्मको वर्षा भएको छ भने 1-2 ठाउँमा भारी पनि वर्षा भएको अवस्था छ। विशेष गरेर सिन्धुपाल्चोकका अनि यो काठमाडौँ जिल्लाका 1-2 ठाउँमा भारी वर्षा भएको छ। त्यस्तै लमजुङ जिल्लामा पनि 1-2 ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ। र यो वर्षा गराउने प्रणाली बिस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ। त्यसकारणले आज रातिकै लागि पनि गण्डकी र गण्डकीदेखि पश्चिमतिरका भूभागहरूमा चाहिँ विशेष गरेर पहाड़ी भूभागमा चाहिँ 1-2 ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना देखिन्छ। विशेष गरेर यो लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई पनि पहाड़ पनि ती भूभागहरूमा चाहिँ अलिक बढी वर्षा हुन सक्ने, 1-2 ठाउँमा धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिएकोले सबैलाई चाहिँ यो मौसमी सूचनाको पछिल्लो जानकारी लिन पनि अनुरोध गर्न चाहन्छु।
5: प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदी सहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेस संस्थापन इतर पक्षले नेता शेरबहादुर देउवा नेतृत्वमा 15 महाधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ। राजनैतिक प्रतिवेदन अनुसार मार्फत संस्थापन तर पक्षले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। 15 महाधिवेशनको तयारी 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले आयोजना गर्ने प्रतिवेदनमा भनिएको छ। नेतृत्व पुस्तान्तरण र हस्तान्तरणमा आफूहरूको विमति नरहेको नेता विमल निधिद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनमा उल्लेख गरिएको छ। कांग्रेसलाई यस्तो निरही अवस्थामा पुर्याउने काम अवैध रूपले गरिएको विशेष महाधिवेशनका कारण नै हो प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय भेला पार्टीको वृहत एकताको पक्षमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्थमन्त्री सोडिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको ग्वाङझाउ शहरमा आजबाट शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनएको 11 एसिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिँदै यस्तो आग्रह गर्नुभएको हो। सरकारले लगानीको माहौल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्ने प्रोत्साहन गर्ने गर्नुभएको छ। नयाँ कानून बनाएर लगानी मैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नुवाकोटको थान बन्जाङमा बसले भ्यानलाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, अरू 3 जना घाइते भएका छन्। शिवपुरी गाउँपालिका 7 थाना भन्जाङको टोखा छहरे सड़क खण्डमा रोकेर राखेको बस आज बिहान 9 बजेतिर अचानक गोड्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाडी सड़कबाट तल खसेका हुन्। दुर्घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ ल्याइएकोमा दुई जनालाई अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको हो। ज्यान गुमाउनेहरूमा काभ्रेको बनेपा नगरपालिका आठकी 54 वर्षीय कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाँडा देवी गाउँपालिका दुईका 65 वर्षीय उदयमाया खत्री रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक डीएसपी इकवाल हवारीले जानकारी दिनुभयो।
7: साउन 30 गते अन्दाजी 8:30 बजेको समयमा जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वार्ड नम्बर 7 थाना भन्ज्याङ स्थित टोखा छोरे सडक खण्डमा काठमाडौँबाट बुद्धेश्वर जाँदै गरेको बस सड़क छेउमा रोकी चालक र यात्रु खाजा खान गएकोमा बस आफै अचानक गुडी अगाडि रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिँदा इभी भ्यान र बस सड़कदेखि अन्दाजी 30-40 मिटर तल भीरमा खस्छ। बसमा सवार यात्रुहरू मध्ये 5 महिलाहरू घाइते हुनुभएको थियो र उहाँहरूलाई उपचारको लागि काठमाडौँ लगिएको थियो। मृत्यु हुनेमा वर्ष 54 कि कृष्णमाया प्रजापति डंगोल उहाँको घर बनेपा नगरपालिका वार्ड नम्बर 8 रहेछ भने अर्की 65 वर्ष कि उदयमाया छत्री उहाँको घर चाहिँ रामेश्वर खाडा देवी गाउँपालिका वार्ड नम्बर 2 रहेको छ। अहिले अब बाँकी घाइतेहरूको अवस्था मध्यम नै छ।
5: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको हो। उहाँले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूल गराउने क्षमता बढ़ाउनुपर्ने बताउनुभयो। विशेष गरी 27 वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य समस्या बढ़दै गएको भन्दै उहाँले यसको समाधानका लागि खुला संवाद रचनात्मक गतिविधिमा संलग्नता गराउनुपर्ने धारणा राख्नुभयो।
1: अहिले एआई त्यसपछि आएर सूचना प्रविधिको जमाना छ, तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु। अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षकोहरूमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिया छ। सो म तपाईँलाई के रिक्वेस्ट गर्छु भन्दा एकले अर्कालाई चाहिँ त्यो मेन्टल हेल्थमा कसरी हेल्प गर्ने, त्यो मेन्टल हेल्थलाई बरकरार राख्नलाई चाहिँ संवादहरू गर्ने, क्रिएटिभ एक्टिभिटीहरूमा इन्भल्भ हुने, यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो घर घरको समस्या। म योभन्दा अगाडि युवा तथा खेलकुद मन्त्री हुँदाखेरि पनि हामीले चाहिँ यो मेन्टल हेल्थलाई एकदम इभेन्टहरू नै पनि ट्राई गरेका थियौँ, प्रोग्राम्सहरू पनि राखेको छ।
5: साझा खबरमा अब विदेशका खबर। इण्डोनेसियाको फ्लोरेस टापु नजिक आज 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा 38 जनाको मृत्यु भएको छ। त्यहाँको डिजास्टर मिटिगेशन एजेन्सीका अनुसार उद्धार कार्य जारी रहेकोले मृतकको संख्या बढ़िरहेको छ। स्थानीय समय अनुसार बिहान 5 बजे आइएको मुख्य झट्कापछि पनि दिउँसो दर्जनौ प्राकम्पहरू आइसकेको समाचार छ। इण्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहारेन्तोले भूकम्पमा परेका 13 जनालाई घाइते अवस्थामा उद्धार गरिएको, तीमध्ये 2 जनाको स्वास्थ्य गम्भीर रहेकोमा अवस्थामा रहेको बताउनु भएको छ। त्यस्तै दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 जनाको मृत्यु भएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएले आज अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरिएको आक्रमणमा 7 जनाको मृत्यु हुनुका साथै अन्य 3 जना घाइते भएको जनाउँदै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढ़ाएको जनाएको हो। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएल आउँदो भदौ 19-27 गतेसम्म हुने भएको छ। खेल काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ। नेपालमा पहिलो पटक हुन लागेको पुरूष भलिबल फ्रान्चाइज लीगको आन्तरिक तयारी तीव्र गतिमा अघि बढ़ाइएको छ। हालै खेलाड़ी अक्सन सम्पन्न भइसकेको नेपाल भलिबल लीगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले जानकारी दिनुभयो। एनभीएलको पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
0: सन्तोषी रावल तर बजार नपाउँदा किसान समस्यामा।
8: यसपालि आलुको उत्पादनमा धेरै उत्पादन भयो, गर्न खोजे 4-5 वर्ष भयो, 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। अब किसान त चाहिँ धेरै मार्कामा भए।
0: स्थापना भएका शीत भण्डार पनि सञ्चालनमा ल्याउन नसक्दा किसानहरू चिन्तित। रिपोर्ट सँगै साहित्य लेखनमा अभ्यास र प्रेरणाको महत्व शनिवार्य विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
10: किसानहरूका लागि खुशीको खबर,
9: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
10: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
11: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
12: सेवन सकेसम्म कम गरौं।
0: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
12: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
0: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बैतडीका उच्च पहाड़ी क्षेत्रका किसानहरू आफूले उत्पादन गरेको आलूले बजार नपाएपछि चिन्तित भएका छन्। हिउँदे बाली, गहुँ र जौको तुलनामा आलू खेतीबाट राम्रो आमदानी हुने अपेक्षाका साथ व्यावसायिक आलू खेतीमा लागेका किसानहरू बजार र उचित मूल्य नपाउँदा चिन्तामा परेका छन्।
13: बैतडीका उच्च पहाड़ी क्षेत्रहरू सिरभावर, जालहल्ला, बसपानी, भन्ज्याङ, मोतीनगर, कोटपे लगायतका स्थान आलू उत्पादनका पोकेट क्षेत्र हुन्। त्यस क्षेत्रका किसान आलू खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलू उत्पादन राम्रो भए पनि सोचे अनुसार माग र बजार नहुँदा किसान निराश छन्। 5 वर्षदेखि आलू खेती गर्दै आइरहेका सिगास गाउँपालिका 9 जालहल्लाका मोहन चन्द,
8: यसपालि आलुको उत्पादनमा धेरै उत्पादन भयो, गर्न खोजे 4-5 वर्ष भयो, 7 वर्ष 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। अब किसान त चाहिँ धेरै मार्कामा भए।
13: मोहनले विगतका वर्षहरूमा 50-60 लाख रुपियाँ बराबरको आलु गाउँबाट उठाएर सुदूरपश्चिमका मुख्य व्यापारिक केन्द्र अतरिया, धनगढ़ी, महेन्द्रनगरका सब्जी मण्डीहरूमा पठाउनुहुन्थ्यो।
8: यही साल चाहिँ अब 40-50 लाखको मैले कारोबार गरेको हो। आलुमा भयो, बन्दामा भयो, 50-60 लाखको मैले व्यापारीसित यसो कारोबार गरेको। रेट पनि ठिक ठिकै थियो। पोहोर साल मैले फर्स्टैदेखि 33-33 मैले आलु उठाएर गराएको छ। मैले 1 रुपियाँ सहसाएर मात्र मैले बिक्री वितरण गरेको थिएँ।
13: यो वर्ष खोटपे डणेलधुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ। सम्बन्धित निकायले शीत भण्डार, कोल्ड स्टोरको व्यवस्था गरे बेमौसममा किसानले उचित मूल्य पाउने सिगास गाउँपालिका 9 का वडा सदस्य जनक चन्द बताउनुहुन्छ।
14: यसपालि आलुको उत्पादन ठिकठिकै भयो। पोखरी क्षेत्र खोडी बेड अङ्गुडाबाट तराई गयो, कोल्ड स्टोर भयो, कुन छुना राम्रो सञ्चितले कि महिना चार छ महिना सेभ गर्न पाइन्थ्यो, अरू तरकारीहरू पनि छोडेर नै जान्थ्यो, पाछा मूल्य पाइन्थ्यो।
13: 900 हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेको बैतडीमा पाटन नगरपालिका वडा नम्बर 8 खोडपेमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न दुईवटा शीत भण्डार छन्। तर कानूनी प्रक्रिया नपुग्दा र सम्बन्धित पालिकाले चासो नदिँदा सञ्चालन हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी:
15: कोल्ड स्टोर दुईटा चाहिँ छ, एउटा त्यो निर्माणाधीन अनि अर्को एउटा कोल्ड पेपर रहेछ, कोल्ड चेम्बर भन्ने। कानूनी प्रक्रिया नै जटिलता रहेछ कि सम्बन्धित पालिकाले कसैले त्यहाँ

0: विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो। सवा चार वर्षको बच्चालाई उसले कविता त भन्न लाग्यो।
1: विषयवस्तुको उठान र वर्णनमा साहित्यकारहरूले के ध्यान दिने कुराकानी सहितको शनिबार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: दायाँ बायाँ नहेरे के सोच्दै हिँडिरहेछ समीरा, के भयो?
3: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
2: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैयाँ गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रै तुल्सीपुरमा प्रश्न ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
4: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दान, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 082-520-947। सेवा गर्ने मौका दिनुहोला।
5: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
0: बुझाउने ठाउँ छ, पहिला त त्यो पनि थिएन होइन। हामी चाहिँ एउटा के पनि गर्छौँ भन्दाखेरि खोजी खोजी रत्नहरूको खोजी, त्यो रत्न भनेको बाँचिरहेको रत्न मात्रै होइन कि, जसले समाज रूपान्तरणमा सामाजिक अनुहार फेर्नमा राजनीतिक सामाजिक आर्थिक त्यो गर्ने व्यक्तिहरूलाई पनि हामी खोजी खोजी ल्याउँछौँ।
1: हजुर, यसरी सम्मान गर्दा पुरस्कृत गर्दाखेरि चाहिँ के हुन्छ, त्यसले चाहिँ के फाइदा पुर्याउँछ?
0: एक नम्बरमा त काम गरेर गर्नुपर्छ, कर्म सत्कर्म त पछि लाग्दो रहेछ नि त। मान्छे होइन त नरहे पनि उसले रहने त उसले गरेको कामै रहने रहेछ नि त। भन्दाखेरि यसले समाजमा साँच्चै नै यो चाहिँ के भने एउटा चाहिँ के भन्दाखेरि उदाहरण अलिकति ऊर्जा त दिन्छ नि।
1: त्यसले चाहिँ साहित्यकारहरूलाई एउटा परिवारमा बाँध्न चाहिँ कस्तो मद्दत गर्दो रहेछ?
0: मेरो त छ नि दोस्रो परिवार। अब अलिकति यो चाहिँ प्राध्यापन क्षेत्रमा मैले त 19-20 कलेजमा पढाएँ होइन, देश विदेशमा गएर पढाएँ, त्यो पेपर प्रेजेन्ट त्यो एउटा आयाम थियो होइन। त्यति बेला मेरो सबै सम्पूर्ण संसार भनेको प्राध्यापन प्राज्ञिक जगत थियो नि। अब यो पनि प्राज्ञिक जगत हो होइन, तर अब यता टर्न भएको छ, क्लास कम लियो होइन, तर चाहिँ यतापट्टि भन्दाखेरि यो छुट्टै रहेछ कि। शिक्षित हुनु र चेतनशील हुनु भनेको फरक कुराहरू हुन्। अब तर होइन, एउटा शिक्षक शिक्षित भए तापनि त्यो चेतनशील हुनुपर्छ भन्ने छैन।
1: शिक्षित भएर भएन, चेतनशील हुनु पर्यो। चेतनशील बन्नको लागि चाहिँ साहित्यले कस्तो महत्वमा भित्र बिजाउने गरेर अथवा मान्छेलाई अलिकति बनाउन फिलिङ्समा ल्याउने गर भूमिका खेल्छ कि के गर्छ साहित्यले?
0: धेरै जसो लेखकलाई यहाँले सोध्नुभयो भने कसरी चाहिँ लेखक भयो भने जसले अक्षर चिन्दैन तर कविता भन्छ होइन, उहाँलाई पनि केले बिताएको छ भन्दा कि सामाजिक परिवेशहरूले होइन उहाँभित्रको होइन यो चाहिँ के भने क्षमतालाई चाहिँ होइन यो चाहिँ ठक ठाक पारेर होइन मुखले भए पनि भन्ने त्यस्तो खालको पनि मैले एक दुईजना भेटाएको छु। त्यहाँ उसले केही परिवेशमा केहीले होइन यो चाहिँ के भने कि छोएपछि मनलाई कुटकुट्याएपछि लेख्ने हो नि मान्छे, अनि त्यो एउटा मनलाई कुटकुट्याएको चिजले सामान्यतया मान्छे भनेको लगभग उस्तै हो कि, अनि त्यसलाई सबैको मस्तिष्कलाई होइन एकदम खलबल हुने गरेर एउटा घटनाले नि होइन वास्तवमा एउटा कविता सुनाइरहन्छ, एउटा होइन चाहिँ यो के भन्दाखेरि कथा सुनाइरहन्छ, त्यो कथाको परिवेश त लेखेको त एउटाले छ तर त्यसको प्रभाव त समष्टिमा पर्छ नि होइन। त्यो कसलाई पर्छ त भन्दा कि चेतनशील, कसैलाई त्यो सुन्नै मन नलाग्ने भन्ने पनि केही वर्ग आउँछ। अब उहाँहरू चाहिँ के भन्दाखेरि चाहिँ जड टाइपको भयो नि होइन, त्यो साहित्य समाज यो के पनि छैन, म मस्ती गर्छु आनन्द गर्छु भन्ने टाइपको पनि यहाँ नभएको होइन। राजनीतिक व्यक्ति नै उहाँ त्यो चाहिँ होइन केही गरी अलिकति पनि साहित्य नै छ भने उहाँको संवेदनशीलतालाई होइन अरूले भेटाउनै सक्दैन। सांस्कृतिक रूपान्तरण पनि के को लागि चाहियो त भन्दाखेरि होइन, यो चाहिँ के भने कि सामाजिक उत्थानको लागि नै हो यो जम्मै कुरा। हामीले के को लागि गरिरहेको त भन्दाखेरि अन्तिममा त मानवताको उत्थानको लागि हो नि।
1: हजुर, एउटा त अब तपाईँले सामाजिक रूपान्तरणको लागि भन्नुभयो, अनि तपाईँहरू जस्तै महिला अगाडि बढ्नको लागि सशक्तिकरणको लागि चाहिँ यो साहित्यको भूमिका कस्तो हुन्छ, त्यसले कहाँ पुर्याउँछ होइन एउटा जीवनलाई भनौँ न।
0: अब हेर्नुहोस् है, विभेद त जहाँ पनि छ संसारमा थापाको मैले चाहिँ यही हो, विभिन्न देशमा गएर होइन पेपर प्रेजेन्ट गरेर त्यो पनि जेन्डर बेस होइन गर्दाखेरि के चाहिँ रहेछ भनेदेखि संसारमा कहीँ कतै कहीँ के विभेदहरू छन् रहेछन् होइन होइन, त्यो सबैतिर एउटै विभेद होइन, तर जेन्डर डिस्क्रिमिनेसन एउटा संसारभरि छ, एउटा दुईटा देशमा बाहेक जेन्डर डिस्क्रिमिनेसन नभएको देशै छैन। अब यही पनि साहित्यकारहरूकै कुरा गर्ने हो भने होइन, त्यो महिला भन्दा पुरुषै धेरै हो, उहाँहरूको अब के भन्न

0: कि अब यहाँ भन्नलाई जे भने नि हुन्छ होइन, उहाँले मौका बढ्दा मौका पायो, महिलाले पाएनन्, यहाँ त्यहाँ मौका पाएकोमा पनि त पुरुषको गल्ती त छैन नि त त्यहाँ, त्यो सामाजिक परिवेशको कुरा छ नि, हो कि तपाईँले मौका पाउनु भयो मैले पाइनँ भने अब त्यो तपाईँलाई दोष दिने कुरा त होइन, मैले नपाएकोमा पनि मलाई दोष दिने कुरा होइन, त्यो सामाजिक परिवेश होइन, राजनीतिक होइन, अब धारणाले गर्ने कामहरू हो, अब त्यति बेला हाम्रो सामाजिक बनाउने त्यसरी बनेकोले पुरुषहरूले धेरै काम त गर्नुभएको त हो होइन, अनि त्यो गरेकोलाई नगरेको मिल्दैन होइन।
1: अब तपाईँको असाधारण कविता संग्रह पनि अब छ, काव्यका किनारा होइन,
0: काव्यका दुई किनारा, कथा र कविता, यो चाहिँ काव्य संग्रह हो, कथा संग्रह भन्दा पनि काव्य संग्रह, किनभने यसमा एकातर्फबाट चाहिँ कथा छ होइन, अनि अर्कोतर्फबाट चाहिँ यो काव्यमा कविता छ, त्यो कथा र कविता छुट्टै छुट्टै होइन, जस्तै एउटा कथा छ नानी मैया होइन, त्यो नानी मैया नै कविता पनि छ कि, नानी मैयाको जीवनमा होइन के घट्यो त्यो कथामा छ, अनि नानी मैयाकै जीवनमा के गर्यो त्यो कवितामा पनि छ, त्यसरी चाहिँ मेरो 16 कथाको होइन कथा संग्रहको।
1: तपाईँले लेख्नुभएको असाधारणको कविता संग्रहको अथवा अहिले नयाँ भन्नुभएको मध्ये कुनै अलिकति हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न।
0: याद चाहिँ नहुने मैले अर्कै, देख्दा देख्दै शिखर उज्यालो, देख्दा देख्दै शिखर उज्यालो, किन रुकौं म यो फेदीमा, तन छौन्जेल बढ्नै पर्छ जीवनको हो लक्ष्य दाह, मैले यति नै सुनाएँ यहाँलाई।
1: अनि यो अहिले नयाँ पिढीलाई चाहिँ यो वाचनमा लगाउनको लागि होइन, अलिकति तपाईँले अघि उदाहरण नै दिनुभयो यो साहित्यको महत्वको बारेमा जानकारी गराउनको लागि, एउटा त अभिभावकको नि भूमिका भयो, विद्यालयहरूले चाहिँ अहिले पछिल्लो पाठ्यक्रमदेखि लिएर त्यो कुरामा कतिको प्राथमिकता दिएको पाउनु भएको छ, के दिनु पर्ला?
0: विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो, 4 बच्चालाई उसले कविता त भन्न लाग्यो, त्यो पनि अब मलाई सायद जहाँसम्म लाग्छ त्यसरी मैले त 10 पनि फर्स्टै मै फर्स्ट हुन्थेँ कवितामा पनि, तर त्यसरी बानकी पुऱ्याएर भने जस्तो मलाई चाहिँ लाग्दैन, अहिलेको जेनेरेसन त्यस्तै गइरहेको पनि, स्कूलहरूको मेन छ नि त त्यसमा,
1: अवसर छ भनेपछि साहित्यको लागि बालबालिकाको लागि
0: त्यसमा छ, अब त्यो मात्रै होइन चित्रकला म्युजिकहरू होइन यो जति पनि हाम्रो समाजका होइन आवश्यक चिजहरू छ त्यसमा अहिलेको स्कूलहरूले पैसा मात्र लिइरहेको छैन होइन त्यो चाहिँ मान्छे बनाइरहेको छ।
1: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका 5 स्थानबाट ग्यास बिक्री शुरू गरेको छ। प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 13 मृत्यु भएको छ। नेपाली कांग्रेस संस्थापन इतरपक्षले देउबा नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ। अर्थमन्त्री सोनी मुवाले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ र दक्षिण लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि देताललाई धन्यवाद। भोलि साउन 31 गते बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
3: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97487-07-11 र 98-10-87-31-80
6: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
7: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा नै हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी होल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
3: खुशीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दीता घटाइ भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 उपलब्ध
10: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
11: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
10: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
11: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
10: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
11: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 98478-44683 र 98478-64770 सेवा गर्ने मौका दिनुहोस्
12: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्सी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
13: के भो बोला दाई के गुनगुनाई रहेको
12: हैन बुढीलाई डाक्टर कोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
13: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
12: यति सजिलै
13: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
14: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
15: हाम्रा सेवाहरू
16: दन्त परीक्षण तथा परामर्श सेवा
15: दाँतको एक्सरे
16: दाँत सफा गर्ने
15: दाँत निकाल्ने
16: दाँत भर्ने
15: दाँतको जरादेखि उपचार गर्ने
16: कृत्रिम दाँत लगाउने
15: बच्चाहरूको दाँतको विशेष उपचार
16: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
15: दाँतको कस्मेटिक उपचार
16: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
17: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848740188
18: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
19: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
20: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
21: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
20: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
21: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
22: घर त बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
23: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
22: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
23: यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुचुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
21: हामी कहाँ साल चिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857823894 9478814894
24: खुसीको खबर
25: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680879194 र 9822856576
24: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
26: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
27: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
0: हामी कहाँ उपलब्ध सेवाहरू:
1: दाँत निकाल्ने,
0: नयाँ दाँत राख्ने,
1: झिक्न नपर्ने गरी दाँत राख्ने,
0: दाँत भर्ने, दाँत सफा गर्ने,
1: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
0: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
2: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772। सबै रोगको उपचार अब एकै ठाउँमा, नेशनल बाथ रोग सेन्टर तुलसीपुर दाङ। हाम्रा सेवाहरू:
4: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ।
2: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। थप जानकारीका लागि नेशनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बीपी चोक दान, फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 9857780103।
4: नेशनल बाथरोग सेन्टर, स्वास्थ्य तपाईँको, सेवा हाम्रो।
2: किसानहरूका लागि खुसीको खबर:
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
4: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रिका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845-27695 र 9810-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
7: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईँ सँगसँगै

नाता तोडेर जानेले सम्झना किन छोडेर जान्छ? तिमीले साथ छोड्यो भन्दा पनि संसार गोलो छ, घुमिरहन्छ भन्ने कुराले धेरै

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
4: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आइसीयू सेवा,
4: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
4: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
4: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 0825226686 र 590475।
5: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेस अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
6: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
7: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
8: सृजना नर्सरी एन्ड एग्रो फार्म।
7: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
8: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
7: अनुभवी प्राविधिक

0: तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आज सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
0: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9814411448।
1: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत।
0: दायाँ बायाँ नहेरी के सोच्दै हिँडिरहेको छ समीरा? के भयो?
2: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला।
0: रुपैयाँतिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
2: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स कतै छ नि? सबै समस्याको समाधान एकै ठाउँमा।
1: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपत मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स तुलसीपुर 5 वीरेन्द्र चोक दाङ गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
3: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
1: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

0: 93.4 मेगाहर्जबाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।
1: आध्यात्मिक विचारहरूलाई श्रवण गर्दै जाँदाखेरि आज वास्तवमा मानव जीवनमा अध्यात्मको कति धेरै महत्व छ। आज हामी संसारको हरेक चिजलाई बुझिसकेको छौँ। धरती मुनिदेखि लिएर आकाशमाथिदेखि लिएर चन्द्रमादेखि लिएर सूर्यदेखि लिएर हरेक कुराको ज्ञान हजुर तपाईँ हामी मानवलाई बुझिसकेको छ। तर वास्तवमा स्वयंलाई जानु बाँकी छ। आज विज्ञानले हरेक चिज बनाए, वैज्ञानिकताले सबै वस्तु बनाए, मानव त बनाएन। जन्म र मरण कसरी हुन्छ त्यो कुरा भनेन। विज्ञानले के गरेको छैन, यति धेरै चमत्कार हजुर हाम्रो बीचमा छ, तर मानवलाई बनाउन सकेन। गइसकेको त्यो शरीरबाट निस्केको प्राणलाई फिर्ता ल्याउन सकेन। जन्म कसरी हुन्छ, मरण कसरी हुन्छ भन्ने कुरा वास्तवमा पत्ता लगाउन सकेन। हरेक चिजको भविष्यवाणी हुन्छ, हरेक चिजमा भोलि यस्तो हुन्छ, भोलि उस्तो हुन्छ भन्ने कुरा हुन्छ। तर वास्तवमा न त जन्मको कुनै तिथि मिति छ, न त मृत्युको कुनै तिथि अनि मिति छ, यो कसैको पनि हातमा छैन। तर दुःख लाग्छ, संसारमा अनगिन्ती प्राणीहरू छन्, हरेक व्यक्ति दौडिरहेको छ, हरेक व्यक्तिले के न के गरिरहेको छ, तर त्यो के को लागि दौडिएको छ, के को लागि? आज वास्तवमा हामीले यो समयलाई कहाँ लगाउनु पर्ने थियो अनि हामी कहाँ लगाइरहेको छ भन्ने कुरालाई बुझ्न सकिरहेको छ। मनुष्यको चुला देव दुर्लभ यो तन प्राप्ति गरेका छौँ। कलिको यो विषम परिस्थितिमा हुँदाहुँदै हामीले मनुष्यको धन पाएको छ, तर बाल्य अवस्था, यौवन अवस्था, वृद्ध अवस्था गरेर यो संसार छोडेर गइरहेको हामी देखिरहेको छ। बिहान एउटा कोपिलाको कुल लागिरहेको हुन्छ, एकछिन पछि हेर्न जाँदा त्यो पक्रिन थालेको हुन्छ, जब दिउँसो हेर्छौ त्यो मजाले फुलिरहेको हुन्छ, हरेकलाई आकर्षित गरिरहेको हुन्छ। तर साँझ हेर्न जाँदाखेरि चाहिँ बिचरा त्यो फुल ओली र ओलीमा झरिरहेको हामी देख्छौँ। सोही भने हजुर हाम्रो मानव जीवन पनि यस्तै छ। एक पल कोपिला बाल्य अवस्था हुन्छ, फक्रिँदै गरेको युवा अवस्था हुन्छ, अनि ओलिएको वृद्ध अवस्था हुन्छ, अनि झरेको त्यो फुल मृत्युको त्यो अन्तिम अवस्था हुन्छ। त्यस कारण सुवर्ण बचपन हस्तविदा इर्दो पर जवानी भर तिस्रा समझ बुढापा सामुकान भनेर सन्तहरू अझ हामी सम्झाउनुहुन्छ। बिहानको समय हाँस्दै खेल्दै बाल्य अवस्था बिग्रियो, दिउँसोको सङ्घर्षको समय युवा अवस्था बिग्रियो, अनि त्यसपछि साँझको समय वृद्ध अवस्था, त्यसपछि घतकान सकियो जिन्दगी। कि वास्तवमा यो बाल्यकाल, यौवन अनि वृद्ध अवस्था प्रार गर्दै यो शरीरलाई जन्मिनु अनि मर्नु यतिको लागि मात्रै हजुर हामीले प्राप्त गरेको हो त? देव दुर्लभ यानि देवी देउतालाई पनि त यो चुला पाउन अति दुर्लभ थियो। उहाँहरू स्वयं लालायित हुनुहुन्थ्यो मनुष्यको धन प्राप्तिको लागि, अनि देवी देवताले पनि प्राप्त गर्नु नसकेको यो तन हजुर हामीले यत्तिको लागि त पक्कै पनि पाएको होइन। भगवान्ले यो चुला हजुर हामीलाई यत्तिकै दिनुभएको छैन। आज हामी वास्तवमा हजुर हामी संसारमा आउँदाखेरि के लिएर आएका थियौँ? हरेक हजुर हामी खाली आएका थियौँ, खाली नै जाने, तर होइन, हामी खाली आएका थियौँ। किन भन्दाखेरि सन्तहरू सम्झाउनुहुन्छ, लाल पडा मैदानमै किच राहा लिप्टाए, निगु

कुरानी अध्याय सबकी पल्ली लाले सभी सावधान दान कोई पढ़ना नहीं यह भी गया संता कि लाल पड़ा मैदान में कि मैदान में लाल हर पड़ी रही गुस्सा अमूल्य जो रक्त हर बड़ी हर बिक्री रही गुस्सा फैसी रही गुस्सा तर इसको महत्व कसले बुझेको छैन भन्दाखेरि निगुरानी ठोकेर दिने अज्ञानी व्यक्तिले त्यो लालको त्यो कीमतलाई बुझ्न सकिरहेको छैन अनि जसले बुझेको छ सकुरा लिए उठाए जसले बुझेको छ त्यसलाई उठाइरहेको छ र त्यो लाल त अमूल्य मणि हरेक व्यक्तिको पासमा छ त्यो कोका हरेक व्यक्तिसँग छ तर खोल्नु नजानेको कारण त्यो कोकाको मुख बाँधिएको छ अनि त्यसलाई खोल्नु नजानेको कारण चाहिँ मानव गरिब भइरहेको छ अमूल्य मणि हुँदा हुँदै पनि भनेर सम्झाउनुहुन्छ र वास्तवमा कस्तो खालको मणि थियो कस्तो खालको लाल थियो जो फ्याँकिरहेको छ हरेक सम्झ तर बुझ्नेले खजाना प्राप्त गरिरहेको छ तर नबुझ्नेले त्यसलाई फेरि फ्यालिरहेको छ र वास्तवमा सन्त कवीरले त्यो लालको महत्वलाई सम्झाउँदै पछि हामीलाई बारम्बार यही कुरा दोहोऱ्याइरहनु भएको छ कवि र श्रोता क्या गरे अब जागरण के गर्छु यादव हिरा लालले गिनगिन हरेको छु कि सन्त कवीरले सम्झाउनुहुन्छ तिमी सुधीर मातृति गर्छ सुत्नु मतलब मोह माया कुनिन्दा अज्ञानतामा तिमी कति समय तिमी बाँचिरहन्छौ सुतिरहन्छौ अब तिमी जाग अब जाग्ने बेला भइसक्यो जाग्नु मतलब ज्ञानबाट होइन अज्ञानको मार्गबाट ज्ञानको मार्गमा अलग्ने बेला भइसक्यो मोह मायाको दुनिन्द्रबाट अब जाग्ने बेला भइसक्यो किन भन्दाखेरि चाहिँ यादव हिरा लालले गिनगिन हरेको छ वास्तवमा त्यो लाल भनेको चाहिँ हरेक प्राणीसँग छ हरेक व्यक्तिसँग छ र त्यो लाल भनेको चाहिँ यादव यो हाम्रो श्वास यो हाम्रो बोल्ने शक्ति हरेक चिज जे गरिरहेको छौ त्यो गर्न योग्य त्यो गराइरहेको त्यो अमूल्य शक्तिलाई चाहिँ लाल भनेर सन्त कवीरले भन्नुभयो र त्यो लाललाई चाहिँ गिनगिन हरेको छौ त्यो प्रत्येक श्वासमा भगवानको जो नाम छुटेको छ अझका गायत्री मन्त्र भन्नुहोस् भगवानको नाम श्वास श्वासमा छुटेको छ श्वास श्वास जो निरङ्कर हो बेटा श्वास कोही नजाने यस श्वासका आवत कोही नहुने भनेको छ कि श्वास श्वासमा परमात्माको जो नाम छुटेको छ अनि त्यो प्रत्येक श्वासमा छुटेको नामको स्मरण गर्दै त्यो समयको सदुपयोग यानि यो अमूल्य लालको जतन गर्नुपर्छ भनेर सन्त कवीरले हजुर हामीलाई सम्झाउनु भएको छ तर आज यो लालको महत्व छैन यो श्वासको कुनै पनि महत्व छैन हामी यो श्वासलाई यो अमूल्य लाललाई यो मणिलाई हामी व्यर्थ मोह माया संसारी आकाङ्क्षाहरूमा संसारी कार्यहरूमा हजुर हामीले लगाइरहेको छ तर यो मनुष्यको धन स्वयं भगवान रामले पनि अयोध्यावासीहरूलाई सम्झाउनुहुन्छ यही त कर्पल विस्तीर्ण भाइ स्वर्गो शुल्प अन्त दुखदाय नरतन पाए विस्ती मन देही पटती सुडाले साधु बिसुले कि वास्तवमा उहाँले के सम्झाउनु भयो भन्दाखेरि ताई कब बल काही न कोही भुन्जाङ रही पारस मणि हुई भनेर अयोध्यावासीहरूलाई त्यहाँको भक्तहरूलाई भगवान रामले भन्नुभयो कि मनुष्यको तन जस्तो अमूल्य संसारमा केही पनि छैन स्वर्गको सुख भनेको पनि क्षणभरको लागि हुन्छ जबसम्म पूर्ण हुन्छ तबसम्म स्वर्गको सुख भोग्न पाइन्छ त्यसपछि फेरि यो मृत्यु रूपमा आएर फेरि ती जन्म मरणको अज्ञानताको मोह मायाको दल यानि दुःख अशान्तिमा मानवले जीवन बिताउनु पर्छ र यो अमूल्य फललाई प्राप्त गरेर पनि यदि विषय वास्तवमा संसारिक कामनामा मात्रै मानवको मन गयो भने ताई कबो भएर कहीँ न कोही त्यो व्यक्तिलाई कसैले पनि राम्रो मान्दैन त्यो व्यक्तिलाई कसैले पनि महान मान्दैन जसले गुन्जक रही पारस मरेको कि अमूल्य पारस मरेको महत्वलाई नबुझेर सामान्य
వస్తుకు పూజ చేసే గర్చ యా అమ్డే కుదు మహత్తులైన బుజిర తస్తే పీస్ లైసి వన్ గర్చ తు వ్యక్తిల బసలే రాము గర్చ త బాటి తిస్తి మనస్తికు తన్ ప్రాప్తలైన పని కేవల సత్తాయి తారిల మాత్రి కేవల ఆమ శరీర మాత్రి కేవల ఆమ సత్తాడి జీవన మాత్రమే నిరసమని తు వ్యక్తిల కైల విని మాత్రమే రాము గర్చ దునియాలై జీతి సగ్యో తర ఆకు ఆరికు థాయిసే అప్పే జన మరిడు గుయినే ఇకు దగుతం దెకి రేలి కుసం తర ఆకు మడి గుని గురాసాక కుని కని గురాసే ఇస్ కారణ ఆజు పజరా మిలై సమీకు తత్వదర్శి మహాపురుషి సమీకు సద్గురుడి బారకార్ హరి యుగ్మా తరతాన జన్మ లీలా ఉభై స్వయం భగవాన్ విష్ణుడి అనేక అవతారములు లేవుభై ప్రాప్త గర్చీవన్ అజ్ఞాత బాట జ్ఞానకు మార్గమా అగి బాట దుఃఖ బాట సుఖకు మార్గమా అగి బాట అశాంతి బాట పరమ ఆనందకు మార్గమా అగి బాట బంధన బాట ముక్తి కుదు మార్గమా అగి బాట తర హరేక్ వ్యక్తి సమయకు సద్గురులై చిన్ను సదే స్వయం సంత కవిలి సంచాహుంచ గురు మానస్ కర్జానేది తేలర్ గై అంత మహాదుఖి సంసార్మే ఆది యోగ్య బంధవనిర సంజాయి రంగే कि गुरुलाई सद्गुरुलाई हरेक व्यक्तिले चिन्न सक्दैन कुनै पनि युगमा त्यही रावणले भगवान रामलाई चिन्न सकेन तर विभीषणले चिनेका थिए शिशुपालले भगवान श्रीकृष्ण महाराजलाई चिन्न सकेका थिए तर अर्जुनले चिनेका थिए त्यस्तै समय समयमा महापुरुषले जगतमा जन्म लिएर आउनुहुन्छ सामान्य मनुष्यको रूपमा आउनु भएको हुन्छ खेल्दाखेरि कहिले आवरण र जसले नबुझिनु नचिनेर या अभिमान भए गुरुलाई सामान्य रूपमा हेर्दछ गुरु मानस कर जानेले जसले सामान्य मान्छे त हो हामी जस्तै त हो भन्ने सोच राख्दछ भनेदेखि टेलर कहिले अन्त त्यो व्यक्ति भनेको दृष्टिविहीन व्यक्ति बराबर हुन्छ दृष्टिविहीन व्यक्तिको अगाडि चाहे जति नै राम्रो घर बिल्डिङ संसार देखाइन्छ पनि जति रङ्गी चङ्गी दुनियाँमा राख्यो भने उसको आँखा बन्द हुन्छ अरूले के देखिरहेको हुन्छ भन्दाखेरि अँध्यारो नै देखिरहेको हुन्छ अगाडि हजारौँ लाइटहरू बोलेको हुन्छ तर पनि उसको आँखा बन्द छ उसको कारण उसले अँध्यारो देख्छ त्यसरी नै सन्त कविले सम्झाउनु भयो जसले गुरुलाई सामान्य मनुष्य सम्झन्छ र उसले पनि के गर्दछ भन्दाखेरि दृष्टिविहीन व्यक्ति बराबर हुन सक्छ सांसारिक सुख सुविधा सबै कुरा होला तर अज्ञानतावशको अन्धकारमा बाँचिरहेको हुन्छ महादुखी संसारले आदि यज्ञ पद संसारमा जति बाँच्यो दुखी भएर बाँच्यो नै बाँचेर अगाडि यमराजको पन्दामा 84 लाख युनिको बन्धनमा हो बाँधिरहेको छ त्यसकारण आऊ हजुर हामी पनि समयको तत्वदर्शी महापुरुषको खोजी गरौ जसले हजुर हाम्रो यो आत्माको उद्धार गरिदिनुहुनेछ त्यो आत्माको उत्थान गरिदिनुहुनेछ यो मानव जीवनलाई मुक्तिको पदमा लग्न सक्नुहुन्छ र जुन यो अमूल्य मणि छ अमूल्य यो हिरा स्वास्थ्य स्वास्थ्यमा छुपिएको ब्रह्मात्मालाई हजुर हामीले जानेर त्यो अचम्मना जाप गर्दै हजुर हाम्रो मानव जीवनको कल्याण गरौ भन्दै बढ्दै गरेको शब्दलाई भगवानको चरण कमलमा अर्पित गर्नु।

0: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: दाया बाया नहेरे के सोच्दै हिँडिरहेको छ समीरा, के भयो?
5: ए मिरा पो, त्यस्तो केही होइन। त्यसका लागि साडी कुर्ता सुरुवाल किन्नु पर्ने होला। रुपैयातिर जाम भने भन्सार कडा छ, जान सकिँदैन। अनलाइनबाट मगाम भने भन्या जस्तो हुँदैन। के गर्ने होला भनेर सोच्दै हिँडिरहेको थिए।
4: अरे त्यत्रो सोच्नै पर्दैन नि, न त अनलाइनबाट भने जस्तो कपडा नपाइने चिन्ता, न त रुपैया गएर पैसा र समय खर्च हुने झन्झट। हाम्रो तुलसीपुरमा प्रसुन ट्रेडर्स सधैँ छ नि, सबै समस्याको समाधान एकै ठाउँमा।
6: हजुर, हामी कहाँ विभिन्न डिजाइनका साडी, धोती, ब्लाउज, कुर्ता सुरुवाल, स्कुल ड्रेस लगायत काँचो कपडाहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ र स्ट्यान्ड झुल पनि उपलब्ध छ। प्रसुन ट्रेडर्स, तुलसीपुर 5 वीरेन्द्र चोक दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसुन ओझा। फोन नम्बर 0825209447। सेवा गर्ने मौका दिनुहोला। किसानहरूका लागि खुसीको खबर,
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 0825400002 र मोबाइल नम्बर 98578239071।
8: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
9: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
10: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
11: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
12: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
13: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98102-60000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
14: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
14: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
15: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
14: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पताल को अगाडि समीक्षालय भवन
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
16: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड छापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 0235359042 0235359042
17: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
18: सृजना नर्सरी एन्ड एग्रोफार्म
17: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
18: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
17: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
18: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ
17: संचालक सेवकराम भण्डारी मोबाइल नम्बर 9558820178 र 9134411448
18: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवन